0: संचार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मीडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। खास गरी विज्ञापन सम्बन्धी सरकारको निर्णयले संचार क्षेत्र प्रभावित छ। संचार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापन सम्बन्धी निर्णय सच्चिनु पर्नेमा मीडिया क्षेत्रका अगुवाहरू एक भएका हुन्। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 बुटबलमा शनिबारदेखि शुरू भएको छ। संघीय सरकारले लिएको विज्ञापन सम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ। बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे दुई तिहाई नजिकको सरकारले ल्याएको मीडिया नीतिले स्थानीय तह निकै समस्यामा परेको बताउनुहुन्छ। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 को पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मीडियालाई समाप्त गर्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। मीडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो भूमिका थप सशक्त बनाउने भएको छ। वर्तमान सरकारको शुरूआती 100 दिनको समीक्षा गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको हो। संसदीय दल कार्य समितिले सरकारको 100 दिनको कार्य सम्पादनको विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले सरकारको 100 दिने हनीमुन पीरियड सकिने लाग्दा अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको 100 दिनमा 100 कामको लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभयो। सरकारले तोकेका कतिपय कामहरूमा अहिलेसम्म छलफल समेत हुन नसकेको उहाँको भनाइ थियो। महामन्त्री पौडेलले सरकारले गरेका कतिपय काम विवादित भएको समेत बताउनु भएको थियो। त्यस्तै प्रतिबद्धता र तीनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसै गरी कांग्रेसका अर्का नेता अभिषेक प्रताप शाहले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित लोकप्रियतावादी भएको आरोप लगाउनुभयो। नेता शाहले विशेष गरी सरकारको बजेट र कर नीतिको कड़ा आलोचना गर्नुभयो। सांसद आङदेम्बे तलको नेता चयन भएको 55 दिनमा संसदीय दल कार्य समितिको बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 वैशाखमा आङदिम्बेलाई दलको नेता चयन गरेको थियो। गत फागुनको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 मत पाएपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो। सरकारको 100 दिन अर्थात हनीमुन पीरियड असार 2 साता पूरा हुँदैछ। सरकार गठन लगत्तै भोलिपल्ट अर्थात चैत 14 गते प्रधानमन्त्री शाहले जनताका प्रत्यक्ष सरकार सुशासन शहरी व्यवस्थापन र आर्थिक सुधारलाई समेटेर 100 दिनमा 100 काम गर्ने सम्बन्धी 100 बुधे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो।
0: स्वस्थ जीवनका लागि योग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ्दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बच्न मानिस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ्दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ़न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्तिको शारीरिक लचिलोपन बढ़ाउनुका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन, आत्मविश्वास तथा आत्मनिर्भरता बढ़ने बताउनुभयो।

छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री सोडिम वाग्लीले 100 वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको छ।
2: बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चालू आर्थिक वर्ष 2082-83 प्रारम्भिक योगदानमा सहयोगदान गर्ने भएको हो।
1: कसैले पीछा गरेको छ कि, कार्यालय घर वरिपरि अपरिचित कोही मानिस छन् कि भनेर हेर्नु परेको छ कि, उद्योगी व्यवसायको भेटघाटमा एकअर्कालाई प्राय सोध्न नछुटाउने एउटा संवाद हो यो। उनीहरू भन्छन् पुरानो प्रणाली जस्तो थियो हामीले पनि त्यही अनुसार काम गर्यौं, तर जानेर नजानेर कहाँ कति गल्ती भयो यसै भन्न सकिन्न तर त्रास छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चाले सोधपुछका लागि सधैँ तयार रहेको बताइरहेकै बेला उनलाई कार्यालय समय सकिएर बाहिर निस्किँदा परिसरबाट पक्राउ गरिएको थियो। उनको कार्यालय वरिपरि दिउँसैदेखि सादा पोसाकमा प्रहरी थिए। त्यही भएर व्यवसायीले अहिले आफ्नो वरिपरि हेर्न थालेका हुन्। नाम नबताउने शर्तमा एक व्यवसायीले भनेका छन् नेपालमा पहिलो उद्योग खोल्ने परिवारको सदस्य र महासंघको अध्यक्ष भइसकेका शेखर लाई त सिधै पक्राउ गरियो, हामीमाथि त जे पनि हुन सक्छ उनले भनेका छन्। निजी क्षेत्रको मनोबल बढ्न नसक्दा आर्थिक गतिविधि चलाएमा नभएर बजारमा माग बढेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशकै न्यून भए पनि कर्जा माग बढेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अवश्य परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकेको छ।
1: सरकार गृहस्तरीय र प्रतिस्पर्धी सेवाका लागि दूरसंचार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्राउने तयारीमा लागिरहेको बेला दूरसंचार विज्ञले भने तेस्रो सेवा प्रदायक आवश्यक नै नरहेको बताएका छन्। हालको नीतिगत व्यवस्थाका कारण सञ्चालनमा रहेका 2 सेवा प्रदायक नेपाल टेलिकम र एनसेलकै भविष्य संकटमा पर्दै गएको भन्दै तेस्रो सेवा प्रदायक टिक्नै नसक्ने दावी समेत विज्ञले गरेका छन्।
2: नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देश दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्तो विवरण बुझाउन सूचना जारी गरेको हो।
1: नेपाल ट्रेड फरवार्ड रस एसोसिएशनले नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन बिक्री वितरण र निर्यात श्रृंखला नै प्रभावित भएको छ।
2: म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघु गंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्।
1: पछिल्लो 4 कारोबारको दिन नेप्सेको बन्द बिन्दुलाई हेर्दा 2700 बिन्दु तल बजार झर्न नसकेको देखिएको छ। बिहिबार 2700 बिन्दुमा बन्द भएको नेप्से त्यसअघिका 2 कारोबारको दिन 2705 बिन्दुमा स्थिर रहेको थियो। शुक्रबार भने 2702.11 बिन्दुमा नेप्से बन्द भएको छ।
3: साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। जापान सरकारले विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क 3,000 yenबाट 5 गुणा बढ़ाएर 15,000 yen पुर्याउने निर्णय गरेको छ। मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् 1978 पछि पहिलो पटक वृद्धि गर्ने निर्णय गरिएको विदेश मन्त्री मोतेगी तोशी मित्सुले बताउनु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको अर्को महत्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको क्यानास सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 5:45 बजेबाट शुरू भएको हो। समूहका दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ।
2: अब विचार विश्लेषणको पालो। रासोपाको अबको बाटो शीर्षकमा मिलन पाण्डे र हरीश प्रसाद भट्टको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए। हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए। हामीले बलियो जनादेश माग्यौं, नागरिकले त्यसमा उदारता देखाए। हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन्। नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन्। अब परिणाम दिने पालो रासोपाको हो।
1: के नेपाल अझै कृषि प्रधान देश हो? निराशाजनक कृषि बजेटको निरन्तरता शीर्षकमा राजु भेटवालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपालको कृषि संकट अब केवल मल वा खेती प्रविधिको समस्या होइन, यो जमीन, श्रम, ज्ञान, बजार र कृषिको भविष्य जोगाउने प्रश्न हो। जीडीपीको 25% योगदान गर्ने क्षेत्रलाई 2.2% बजेट छुट्याउनु र ठूलो हिस्सा मलमै खर्च गर्नु भनेको कृषि क्षेत्रलाई जीवित राख्ने प्रयास मात्र हो। मानिसहरूले जमीनलाई उत्पादनको स्रोत भन्दा बिक्री योग्य सम्पत्तिको रूपमा हेर्न थालेका छन्। सुधार र परिवर्तनको बाचा गरेर आएको सरकारले पनि कृषिलाई प्राथमिकता दिन सकेन।
2: हस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिसोम फाइबर नेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस तपाईँ देशभरका 350 भन्दा बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली नेटवर्क .com र त्यसै गरी हाम्रो पात्र .com डिजिटल माध्यमबाट पनि नेपाली बहसलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र देशभरका धेरै नेपालीहरूले मन पराउने र विश्वभरका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज पनि हामी चर्चा गर्न चाहन्छौँ देशको अवस्था। आज राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको 4 वर्ष पुरा भएको छ। आज असार 7 गते चितौनमा पहिलो ऐतिहासिक महाधिवेशन पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दैछ। असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उसलाई चुनौती पनि छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले राजपाको 4 वर्षीय यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा समेत बनेको छ। आदरणीय श्रोता, पहिलो महाधिवेशनको संघारमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नुपर्ने रहेको छ। महाधिवेशन आजदेखि र अघिल्लै दिनबाट व्यापक रूपमा चहल पहल पनि यतिखेर बढेको छ। तपाईँलाई जानकारी गराउन चाहन्छौ, राष्ट्रिय स्वतन्त्र पार्टीले अब अहिलेको यो महाधिवेशनबाट रवि लामिछानेको नेतृत्वमा फेरि महाधिवेशनले त्यसलाई त्यो नेतृत्वलाई वैधानिकता दिँदैछ, वैधता दिँदैछ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशन उल्लासमय ढंगले पनि आजबाट शुरू हुँदैछ। देशभरका करिब 3,500 भन्दा बढी प्रतिनिधिहरूले आजको यो महाधिवेशनलाई, ऐतिहासिक महाधिवेशनलाई सफल पार्नका निम्ति, भव्य रूपमा सफल पार्नका निम्ति उनीहरू चितौनमा जम्मा भइसकेका छन् र आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीको आजको यो महाधिवेशन, यो पहिलो ऐतिहासिक महाधिवेशनले कस्तो खालको सन्देश दिन्छ। यतिखेर देशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढंगले भरोसा गरेको छ, जुन ढंगले साथ दिएको छ, जुन ढंगले उसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मूल्य मतदान गरेको छ, यसलाई यो पार्टीले चाहिँ कहाँसम्म पुर्याउँछ? जनताको साथ, जनताको समर्थन, जनताको अमूल्य यो मायालाई उसले देश निर्माणमा लगाउन सक्छ त? आजको दिनमा हामी बात गर्न चाहन्छौँ। टेलिभिजन कार्यक्रम सिधा कुरा छाडेर 6 असार 2079 राज्यसभा घोषणा गर्दा रवि लामिछानेले भनेका थिए, हामी भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौँ। प्रस्तावित नाम र चुनाव चिन्ह लिएर जानुअघि सुशासनको यात्रा शुरू भएको घोषणा गरेका लामिछाने नेतृत्वको पार्टीले 5 महिनामै अप्रत्याशित मत मात्र पाएन। चुनाव लगतै बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागिता जनायो। 11 पुष 2079 शपथ लिएकै दिन प्रचण्डले उनलाई उपप्रधान एवं गृहमन्त्री बनाए। सांसद सुशीर खनाल, डोलप्रसाद अरियाल, तोसीमा कार्कीहरू मन्त्री बने। तर नागरिकता विवादमा तानिएपछि सभापति लामिछाने 1 महिनामै उपप्रधान एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट एकसाथ पदमुक्त भए। पदबाट हटे लगतै उनले आउने चुनावमा उपप्रधान र गृहमन्त्री होइन, प्रधानमन्त्री बन्ने गरी पार्टी अगाडि बढाउने घोषणा गरे। चितौन 2 भएको उपचुनावबाट लामिछाने फेरि भारी मतान्तरले निर्वाचित भए र त्यसपछि संसद प्रवेश गरे। 23 फागुन 2080 दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री बने। त्यस बेलादेखि नै लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै छानबिनका लागि संसदमा समेत आवाज उठ्न थाल्यो। एमाले नेता सूर्य बहादुर थापाको नेतृत्वमा रासोपाले सम्मिलित संसदीय छानबिन समिति पनि बन्यो। तर रवि लामिछानेलाई प्रत्यक्ष रूपमा सहकारीमा मुछिएको भन्ने ढंगले चाहिँ उसले प्रतिवेदन बुझाएन। तर अप्रत्यक्ष रूपमा कम्पनीमा लगानी आउँदाखेरि त्यहाँ चाहिँ संलग्नता रहेको, तलब खुवाउँदाखेरि संलग्नता रहेको र गोर्खा मिडिया प्रणालीमा संलग्नता रहेको भन्ने विषय चाहिँ बाहिर ल्यायो। तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको अघात माया गरे, जुन किसिमको प्रेम गरे, आज यसले पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गर्दैछ। आदरणीय श्रोता, आज हामी छलफल गर्न चाहन्छौँ, आज हामी बहस गर्न चाहन्छौँ। एउटा दल बिग्रिने कुरा होइन, एउटा पार्टी, एउटा व्यक्ति बिग्रिने कुरा होइन, अब देश चाहिँ बन्नुपर्छ, अब मुलुक बन्नुपर्छ भन्ने विषयले चाहिँ आज चर्चा र परिचर्चा पाएको छ। आदरणीय श्रोता, आजको नेपाली बहस विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन, त्यसै गरी नेकपा एमाले पनि यतिखेर केपी शर्मा ओलीको विकल्प खोजिरहेको जनाएको छ। उसले कुनै पनि हालतमा केपी शर्मा ओली पार्टी अध्यक्षबाट छोड्नुपर्छ र नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्छ भन्ने ढङ्गले पनि अगाडि बढेको छ। तर पार्टीका अध्यक्ष केपी शर्मा ओली तत्काल
एमालेको अध्यक्ष परित्याग गर्ने मुडमा छैनन् किनभने महाधिवेशनबाट 11 महाधिवेशनबाट शक्तिशाली पदमा आएका केपी शर्मा ओलीले वैधानिक ढंगले मात्रै पार्टी अध्यक्षबाट हट्ने घोषणा गरेका छन् तर शंकर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतले पदाधिकारीको टिमले यतिखेर केपी ओलीको नेतृत्वबाट अब नेकपा एमाले चल्न सक्दैन भन्ने ढंगले अगाडि बढेको देखिन्छ तर उनले आफू हट्ने एउटा स्थिति आयो भने केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई अगाडि सार्ने किसिमको पनि बहस र चर्चा यतिखेर चलिरहेको छ आज नेकपा एमालेको विषयमा पनि हामी कुरा गर्न चाहन्छौँ आज नै श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ

नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एमेजिंग एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड

0: देशमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विषयमा तारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
2: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: डिसोम फाइबर नेट
4: यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: गुड मर्निङ समीजी
4: होइन विशाल भट्टराईजी लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको थिएन अहिले के छ अवस्था तपाईँ कहाँ हुनुहुन्छ
5: म काठमाडौँमै छु तपाईँसँग कुरा गरिरहँदाखेरि चाहिँ मर्निङ वाकमा हिँडिरहेको बेला छ अलिअलि स्वर चाहिँ नै
4: होइन मर्निङ वाक गर्नुपर्छ होइन स्वास्थ्यको ख्याल गर्नुपर्छ मर्निङ वाक गर्नुपर्छ प्रदूषण पनि छ काठमाडौँमा यतिखेर होइन गर्मीको समय छ गर्मागर्मी पनि त छ नि पार्टीभित्र होइन नेकपा एमालेभित्र
5: होइन अब हाम्रो राष्ट्रिय राजनीतिमा जहिले पनि यस्तै खालका उतार चढावहरू चर्चा परिचर्चाहरू टिका टिप्पणीहरू हुने गर्छन् भएको भन्दा अलिक ज्यादा हल्ला पनि हुन्छ भूपी शेरचनले भने जस्तो यो हल्लै हल्लाको देश हो भन्ने कविता थियो त्यस्तै अलिक धेरै हल्ला पनि हुने गर्छ
4: तर हल्ला मात्र होइन अहिले त पार्टी नेतृत्वलाई अहिले हल्ला मात्र होइन नि त अब पार्टी नेतृत्वले चाहिँ विदा लिनुपर्छ पार्टी नेतृत्वलाई सम्मानजनक विदाई गर्नुपर्छ भन्ने ढङ्गले महासचिव र उपाध्यक्ष लाग्नु भएको छ नि त होइन
5: होइन अब त्यो चाहिँ एक किसिमको बजार हल्ला हो अहिले हामीले के भनिरहेका छौँ भने यो पल्टको निर्वाचन परिणाम नेपालको सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी पार्टीहरूका लागि अप्रत्याशित अकल्पनीय र प्रतिकूल रह्यो यस्तो बेलामा अब आफूलाई कसरी समय अनुकूल बनाउने कसरी हिजोको परिणामलाई फेरि प्रति अनुकूल बनाउने कसरी अब हिजो आफ्नो जे पोजिसन थियो त्यसलाई फेरि रिभाइभ गर्ने भन्ने बारेमा अनेक किसिमका चर्चा परिचर्चाहरू हुने कुरालाई स्वाभाविक मान्नुपर्छ तर अहिले हामीले 15 सदस्यीय एउटा कार्यदल बनाएका छौँ त्यो कार्यदलले चाहिँ रिपोर्ट दिएपछि त्यो रिपोर्टका आधारमा नेकपा एमाले अगाडि बढ्छ अहिले चाहिँ कसैले के भने कसैले के भने भन्दा पनि हिजोको चुनावको समीक्षा वस्तुसगत तरिकाले गर्नुपर्छ विगतमा कैयौँ कमजोरीहरू भए ती कमजोरीहरू हटाउनुपर्छ अब हिजोको जस्तो अब हामीले हिट गरेर हुँदैन हिजो हामीले कैयौँ कुरामा चाहिँ नि हामीले वास्तवमा सम्बोधन गर्न सकिएन जनताका मागहरू सम्बोधन गर्न सकिएन कार्यशैलीमा व्यवहारमा कुराकानीमा नीतिमा कैयौँ कुराहरूमा चाहिँ त्रुटिहरू भए सरकारमा बस्दाखेरि पनि कैयौँ कुराहरूलाई हामीले सम्बोधन गर्न सकिने कुराहरू पनि गर्न सकिएन कार्यशैलीमा कतिपय कमजोरी देखिए हाम्रा तलदेखि माथिसम्म त्यो व्यक्ति भन्दा पनि सिँगै संस्थाले अब अनुभूति गरेर आफ्ना कमीहरू सच्याएर आफूलाई सही बाटोमा लान सक्नुपर्छ भन्ने कुरामा देशव्यापी हाम्रो एउटा समीक्षा छलफल भइरहेको छ अब विभिन्न हिसाबले महासचिव अध्यक्ष उपाध्यक्ष सबैलाई कुनै न कुनै रूपमा जोडिएको छ स्वाभाविक छ एमाले जस्तो पार्टीको चर्चा होस् पनि हुनु पनि पर्छ तर
4: एमालेको पार्टीको चर्चा त राम्रै तरिकाले भइरहेछ अहिले होइन तर एमाले चाहिँ उद्योगतितिर लाग्यो एमाले कमजोर बन्यो एमाले प्रत्यक्ष रूपमा 1 डिजिटमा आउनुपर्ने एउटा स्थिति बन्यो होइन त्यो ढङ्गले बढी चर्चा हुन थालेको छ क्या एमाले राम्रो भनेर भन्दा पनि एमाले किन चाहिँ यसरी हार खायो एमाले किन कमजोर भयो जनताले एमालेलाई आज किन पत्याएनन् नेतृत्वकै कारणले हो भनेको छ नि त होइन महाधिवेशन के अरे महाधिवेशनबाट 11 महाधिवेशनबाट केपीसँग उसले आउँदाखेरि
5: स्वर एकदमै सानो आइरहेछ फेमजी त्यति राम्रो बुझिरहेको छैन
4: विशाल भट्टराईजी मेरो आवाज सुनिरहनु भएको छ अहिले अहिले ठिक छ आवाज
5: के भयो अलिकति त्यसलाई मिलाउन अलिकति राम्रोसँग आवाजै आइरहेको छैन
4: अहिले आइरहेछ विशालजी सुनिरहनु भएको छ अहिले मेरो आवाजलाई
5: हेलो
4: सुनिरहनु भएको छ मलाई
5: हजुर
4: विशालजी अहिले के छ भने नि एमाले कमजोर बन्यो होइन महाधिवेशनबाट चाहिँ पार्टी नेतृत्वमा केपी शर्मा ओली आउनुभयो जेएनजी विद्रोह भयो 21 गते निर्वाचनमा जानुपर्ने एउटा परिस्थिति बन्यो होइन यो ढङ्गले चाहिँ हेर्दाखेरि चाहिँ नेकपा एमालेको आज चर्चा के हुन थाल्यो भने जनताले किन पत्याएनन् राष्ट्रिय स्वतन्त्र पार्टी 4 वर्षमा आज एउटा व्यापक रूपमा चाहिँ महाधिवेशन गर्दैछ प्रथम महाधिवेशन गर्दैछ होइन तर चाहिँ नेकपा एमाले वर्षौँदेखिको 7 दशकदेखिको पार्टीलाई आज जनताले चाहिँ किन लखेटे भन्ने आइरहेछ क्या बहसमा
5: आज तपाईँको स्टुडियोमा तपाईँको रेडियोमा केही न केही समस्या भएको छ त्यही पनि मैले अलिकति आशय तपाईँको बुझेँ फोनमा
4: एमाले कमजोर छ कमजोर छ
5: हामी नेकपा एमाले मात्रै होइन यो मुलुकका स्थापित पुराना पार्टीहरूले यो पल्ट अलिकति धक्का महसुस त गर्नु पर्यो नै. अब यो धक्कालाई यदि हामीले चाहिँ कसैलाई दोष लगाएर अरूका कारणले मात्रै भयो भनेर हामी चाहिँ सही निष्कर्षमा पुग्दैनौँ, राम्रोसँग बुझेका छौँ. हामीले आफ्नै कमजोरीहरू सबभन्दा पहिला पहिल्याउनुपर्छ. त्यसमा हामी त्यही भएर अहिले हामी देशव्यापी रूपमा कार्यकर्ताहरूको नेताहरूको खास मन चाहे के हो, उहाँहरूको चाहिँ बुझाइ के हो भन्ने कुरा चाहिँ खोजी गरिरहेका छौँ. त्यसैलाई चाहिँ अहिले देशव्यापी रूपमा हिजो मात्रै पनि सुदूरपश्चिममा त्यसको भेला थियो, अब त्यसै गरी गण्डकीमा, मधेसमा, जनसमर्थनमा र देश विदेशका हामीसँग भएका सबै कमिटीमा आबद्ध सबैसँग हामी परामर्श लिन्छौँ. त्यसपछि त्यसले राम्रै मेहनत गरेर त्यो 15 सदस्यीय कार्यदलले रिपोर्ट दिन्छ. अहिले मैले रिपोर्ट आउनु पूर्व ठ्याक्कै यसै हुन्छ भने मैले त्यो ठ्याक्कै त्यो त्यति राम्रो सुनिँदैन, अरूले बुझ्दाखेरि पनि राम्रो बुझिँदैन. त्यस कारण के म भन्न सक्छु भने जेसुकै भएको भए पनि विगतका थुप्रै गौरवपूर्ण इतिहासहरू, थुप्रै हामीले गरेका कामहरू, क्रियाकलापहरू आम जनताका बिचमा छन्। हामीले ठुला ठुला परिवर्तनको नेतृत्व गरेका छौँ, ठुला ठुला चाहिँ बलिदानको इतिहास छ, थुप्रै नेताहरू जेल बस्नुभएको छ, थुप्रैले त्याग गर्नुभएको छ, सर्वस्व हरण भएको छ, विदेश पलायन हुनुभएको छ, देशभित्र चाहिँ लामो भूमिगत जीवन बिताउनु भएको छ. यो लामो एउटा इतिहास छ हाम्रो. त्यो इतिहास, गौरवपूर्ण इतिहासलाई बचाएर फेरि पनि हाम्रा दृष्टिकोणहरू, विचारहरू एमआलएले जे हिजो अङ्गीकार गरेको थियो आज पर्यन्त ती एकदमै सही छन् र हाम्रो विचारधाराको जुन जग छ त्यो जगमा उभिएर हेर्दाखेरि भोलि पनि मुलुकमा नेकपा एमालेको आवश्यकता रहिरहन्छ. हाम्रो जस्तो पार्टीले नै हो देशको नेतृत्व गर्ने. कहिलेकाहीँ हावाहुण्डरी आउँदाखेरि कहिलेकाहीँ परिणामहरू फरक फरक हुन सक्छन्। 64 पनि एउटा हावाहुण्डरी आएको थियो, 70 पुग्दा नपुग्दै हावाहुण्डरी थामिएर ठिक्क ठाउँमा आइपुग्यो, जे साइजो त्यसैमा आयो. अहिले पनि केही हावाहुण्डरी कोशी प्रदेशमा पनि अलिअलि आयो र देशव्यापी रूपमा खास विशेषतः सहर बजारमा पनि आयो. दुई खाले हावाहुण्डरी आएको छ. म यति कुरा तपाईँलाई ठोकुवाका साथ भन्न सक्छु, जुन किसिमले अरूलाई गाली गरेर फगत अरूको आलोचना गरेर विचारको जगमा होइन अरूलाई आलोचना गरेर आएको त्यो शक्ति त्यो एकदमै क्षणभङ्गुर हुन्छ, त्यो दिगो हुनै सक्दैन, अस्थायी हुन्छ. खालि यसलाई हामीले चाहिँ केही समय त्यो जे हो त्यसलाई जनताका बिचमा बुझाउनु पर्छ. अहिले त्यो क्रममा नेकपा एमाले छ. त्यस कारण हामी चुनाव हार्यौँ भनेर एकदमै चाहिँ नि
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीको आज ऐतिहासिक महाधिवेशन हुँदैछ चितवनमा, होइन धेरै मानिसहरू त्यहाँ जम्मा हुँदैछन्, नेकपा एमालेबाट प्रदीप गुमाल जाँदै हुनुहुन्छ होइन त्यहाँ सम्बोधन गर्न?
5: होइन, नेकपा एमालेलाई शुभकामनाका लागि राष्ट्रपतिले निम्तो गरो, त्यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ. अब 82 निर्वाचनको मुलुकको सबभन्दा ठुलो पार्टी, झन्नै 2/3 हाराहारीमा भोट ल्याएको पार्टी, अब एमाले जस्तो पार्टीले शुभकामना दिन्छ. शुभकामना टेलिफोनमा
4: वक्तव्य
5: उपस्थित भएर, प्रत्यक्ष उपस्थित भएर एमाले त्यहाँ शुभकामना दिनुपर्छ. त्यसका लागि पार्टीको तर्फबाट हाम्रो पार्टीका नेता विदेश विभाग प्रमुख प्रदीप गेवाली जानुहुन्छ,
4: पार्टी अध्यक्ष जानुपर्ने हो नि त यत्रो विराट भेलामा,
5: होइन? होइन, उहाँ स्वास्थ्यको कारणले पनि भ्याली बाहिर अहिले तत्काल जाने स्थिति छैन. उहाँको चाहिँ तपाईँलाई थाहै छ, उहाँ चाहिँ हालसालै 2 अपरेसन गरेर बिरामी नै हुनुहुन्छ. एउटा मनोबलले बाँचेको मान्छे हो. हिजो मात्रै पनि मिडियामा आइरहेछ हाम्रो आदरणीय भाउजू राधिका साक्यको एउटा संस्मरण, तपाईँले हेर्नुभयो होला. उहाँ त्यहाँ भन्नुभएको छ, उहाँले मनोबलले मात्रै बाँचेको टिकेको मान्छे हो यो. उहाँ स्वास्थ्य स्थिति असाध्यै कमजोर छ. उहाँको चाहिँ प्रतिकूल स्वास्थ्यका बावजुद पनि उच्च मनोबलका कारणले अहिलेसम्म चाहिँ टिकेर राजनीति गरिरहनु भएको छ. जुन प्रकारको चौतर्फी हमला छ, बिना कारण अनेक खालका लान्छना लगाइएका छन्, आरोप लगाइएका छन्, उहाँले राष्ट्रियताको सन्दर्भमा जे अडान राख्नुभयो, देशको भौगोलिक अखण्डता, सार्वम सत्ताको रक्षार्थ जसरी उहाँ ठिङ्ग उभिनुभयो, त्यसको प्रहार उहाँले वास्तवमा चाहिँ धेरै ठुलो खप्नु भएको छ. विकासको भिजन दिन सक्ने लिडर हो उहाँ होला. केही कुराहरूमा मान्छेहरूसँग अभिव्यक्तिमा, बोलीचालीमा यदा कदा कसैलाई मार्का पर्या होला, तर केपी शर्मा ओली त्यहाँ नगए पनि रासोपालाई उहाँको शुभकामनै छ, राम्रै होस् भन्ने छ, किनभने भर्खरै उदाको पार्टी हो, दिगो विचार लियोस्, राम्रा विचारहरू लिएर अघि बढोस्, अन्यलतामा नबढोस्, अरूलाई गाली मात्रै नगरोस्, त्यो सधैँ छ नेकपा एमालेको शुभकामना। भरे प्रदीप ज्ञानले त्यहीँ उपस्थित भएर सशरीर शुभकामना दिइहाल्नुहुन्छ।
4: तर पार्टी अध्यक्ष जानु पर्थ्यो होइन, नेकपा एमालेबाट, त्यसै गरी नेपाली कङ्ग्रेसबाट चाहिँ पार्टी सभापति जानु पर्थ्यो, अनि अहिले त नेकपा बनिएको छ एउटा होइन, माओवादी थियो हिजो, अहिले नेकपाबाट पनि पार्टी संयोजक नै जानु पर्थ्यो, त्यसै गरी हर्क साम्पाङहरू लगायत राष्ट्रमा राष्ट्रिय के अरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्षहरू जानु पर्थ्यो,
5: केही आउँदैन होइन, अलिकति राम्रो बनाउनु पर्यो
4: हरेक पार्टीबाट, विशाल भट्टाईजी हरेक पार्टीबाट अध्यक्ष जानु पर्थ्यो भनेर अहिले जनताहरूले चाहिँ यसो भनिरहेछन् क्या सामाजिक सञ्जालतिर, अध्यक्षहरू जानु पर्थ्यो, त्यहाँको भिडमा चाहिँ तपाईँ शुभकामना दिनु पर्थ्यो होइन,
5: त्यही अनुसार गर्ने हो, स्वास्थ्य स्थिति प्रतिकूल छ, अध्यक्षज्यू त्यहाँ जान सक्ने सम्भावना छैन, किनभने अब अहिले उहाँ भर्खरै बिरामी भएर उठ्नु भएको छ, त्यहाँ जान सक्ने स्थिति छैन, हाम्रो
4: होइन त्यहाँ त जान सक्नुहुन्थेन, तर अस्ति बोलाएको पार्टी सभापतिले बोलाएको बैठकमा पनि त जानु भएन नि त काठमाडौँ उपत्यकामा होइन,
5: अब सबै ठाउँमा जान सक्ने स्थिति हुँदैन नि, अहिले पार्टीका यत्र यत्र प्रदेश वाइज भेला भइरहेका छन्, ती भेलामै उहाँ जान सकिरहनु भएको छैन, आफ्नो पार्टीको कार्यक्रममा त जान सकेका छैन भने अब अरूको कार्यक्रममा जान सक्ने कुरै भएन, मैले अघि भनिहालेँ एमाले सधैँ शुभेच्छा नै दिन नै पार्टी हो, उहाँलाई टिकिरहनुहोस्, राम्रो भइराखोस्, स्थायित्व होस्, यो जनमतको कदर गर्नुहोस्, उत्तेजना र आवेगमा नजानुहोस् उहाँहरू राष्ट्रपाका साथीहरू, यो हामीले भनिराखेकै कुरा हो, अब हाम्रो पार्टीको तर्फबाट जाने नेताले सबै कुरा राखिहाल्नुहुन्छ
4: होइन, उत्तेजनामा छ राष्ट्रिय स्वतन्त्र पार्टी देखेर उत्तेजनामा छ, उत्तेजना देखिरहेको छ सरकार पार्टीमा
5: देखिरहनु भएको छ नि त, कुनै तयारी बेगर चाहिँ सुकुम्बासिक बस्तीका घरहरू भत्काइए, आज मान्छेहरू विचल्ने छन्, खै कति दिनमा चाहिँ हामी व्यवस्थापन गर्छौँ भनेको, अहिलेसम्म पनि बस्ने खाने ठेगान छैन, पालमुनि बसिरहेको छ एउटा सानो कुचुरुको परेको कोठामा, जनतालाई यसरी चाहिँ शक्ति दिने कुरा चाहिँ यत्रो दुई तिहाईको सरकारले सुहाउने कुरा हो, सम्पत्ति विवरण देखिहाल्नुभयो, को किलोका किलो सुनका कुरा छन्, स्रोत केही पनि खुल्या छैन, अब एकजना मन्त्रीको बारेमा त्यत्र प्रश्न उठे, छानबिनको नाटक गरियो, अलि दिनमा फेरि त्यो न छानबिनको रिपोर्ट सार्वजनिक हुन्छ न जनताले थाहा पाउँछन्, फेरि उहाँलाई अप्रत्याशित मन्त्री नै बनाइहालिन्छ, त्यस्तो छ,
4: तर
5: अरू थुप्रै कुरा तपाईँले देखिरहनु भएको छ उहाँहरूका क्रियाकलापहरू, त्यस कारणले गर्दाखेरि यस्तो खालको अस्थायी कुरा गरेर अस्थिर कुरा गरेर अरूलाई गाली गरेर वास्तवमा चाहिँ नै अब यो अरूलाई खालि अरूलाई खोट देखाएर र कमजोरीहरू औल्याएर स्थापित भएको शक्ति कहाँ दुनियाँमा दिगो भएको छ भन्नु न, तै पनि दिगो होस्, आज अधिवेशनको दिन हामीले शुभकामना दिनुपर्छ, राम्रो होस् भन्ने हो,
4: क्रियाकलापहरू
5: प्रधानमन्त्रीज्यूका फेसबुकमा जे स्ट्याटसहरू आउँदैछन् उहाँले जे जस्तो व्यवहारहरू गर्दै हुनुहुन्छ, यो त प्रष्टै छ नि
4: होइन, प्रधानमन्त्रीज्यू त पिएम एचएम र आइएम होइन, देश बनाउने टोली अस्ति देख्नु भएन विशालजी, देश बनाउनुतिर हुनुहुन्छ नि त उहाँ त यतिखेर,
5: देश बनाउने उहाँको टिम पनि,
4: देश त बनिया छ होइन, देश त बनाउनु पर्दैन, देशलाई चाहिँ अलिकति फुलबुट्टा भर्नु पर्यो, देशमा विकास हुनु पर्यो, पूर्वाधार निर्माणहरू हुनु पर्यो भन्ने कुरा हो, देश त बनेकै छ नि, किन देश बनाउनु परेको छ र होइन, नेपाल त छँदैछ नि,
5: अब सुशासन सम्पत्ति विवरण मागेका छ, सम्पत्ति छानबिन आयोग भन्ने बनाएको छ एउटा, त्यसमा बने बसेका सदस्यहरूकै प्रश्न उठेको छ, त्यसपछि चाहिँ आफू बाहेकको छानबिन गर्ने भनिएको छ, अहिलेको उहाँहरूको नपर्ने बाँकी सबैको चाहिँ छानबिन हुनुपर्ने रे, अब यस्तो खालको चाहिँ गरेर कति दिन उहाँले सुशासनको नारा दिनुहुन्छ, कति दिन भात्नुहुन्छ, कति दिन चाहिँ सामाजिक सञ्जालबाट चाहिँ मान्छेको अल्गोरिदमलाई मिसयुज गरेर मान्छेहरूको दिमाग भुटेर कतिन्जेल काम गर्नुहुन्छ, ठिक छ हेर्छौँ नि हामी त्यो पनि।
4: राज्यसभाको प्रथम महाधिवेशनको शुभकामना दिनुहुन्छ, के भन्नुहुन्छ?
5: धेरै धेरै राम्रो शुभकामना, उहाँहरूको नेतृत्व सर्वसम्मत होस्, नेतृत्व चाहिँ राम्रो आओस्, त्यसमा हाम्रो धेरै ठुलो
4: नेतृत्व त राम्रो आउने भन्दा पनि नेतृत्व अब के अरे हाम्रो रवि लामिछानेजी आउने त हो नि, उहाँ त निर्विकल्प हो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा, तपाईँलाई थाहा छ नि होइन,
5: एउटा विजयको रापतापका बेला यस्तै हुन्छ, हाम्रोमा पनि यस्तै भएको थियो, पछाडि जाने त्यो परिस्थिति हेर्दै जानु होला नि, अहिलेको उहाँहरूको कार्य
4: अब सुपर हिरो नि, अहिले त राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेजी सुपर हिरो, सबैले मानेको व्यक्ति होइन, अब देश बनाउने व्यक्ति, अब राष्ट्रपालले मानिहाल्छ नि भन्ने आइरहेछ नि त होइन,
5: ठिक छ, त्यो त उहाँहरूलाई हाम्रो शुभकामना नै छ, दिगो होस् उहाँहरूको क्रियाकलापहरू, नेतृत्वमा पनि उहाँहरूको कुनै विवाद नहोस्, शुभकामना छ हाम्रो
4: यहाँको महत्वपूर्ण समयका लागि, सुझावका लागि धेरै धेरै धन्यवाद विशाल भट्टराईजी, नमस्कार।
5: हस् धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता विशाल भट्टराई। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: आदरणीय श्रोता, यतिखेर हामी नेपाली बसमा छौँ। नेपाली बसमा देशको समग्र राजनैतिक घटनाक्रम, राजनैतिक अवस्थाको बारेमा चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौँ। नेपाली बहस देशभर विश्वभरबाट हजारौँ लाखौँ नेपालीहरूले यसलाई सुनिराख्नु भएको छ। आज हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति देशभरका कार्यकर्ताहरू यतिखेर चितवनमा हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन हो। यो महाधिवेशनको आफ्नै ऊर्जा छ, आफ्नै उल्लास छ। आज राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको नेतृत्वलाई अझ वैधानिकता दिएर बलियो बनाएर अगाडि बढिरहेको छ। राज्यसभा उदयको 4 वर्ष, तपाईँलाई थाहा छ, राज्यसभाको आज सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन शनिबारदेखि नै उद्घाटन स्थलमा गेस्ट हाउस चौरमा चहल पहल बाक्लिसकेको छ। देशभरबाट करिब 3,500 भन्दा बढी प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक नेता कार्यकर्ताहरू विदेशबाट समेत यो महाधिवेशनलाई सम्पन्न गर्न, भव्यताका साथ सम्पन्न गर्नका निम्ति विदेशबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू कार्यकर्ताहरू यतिखेर आउनु भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ, आज हामी चर्चा गर्न चाहन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति जापानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य मध्येका एकजना केशव अधिकारी पनि हिजो मात्र नेपाल पुग्नु भएको छ। उहाँ आज चितवन जाने हुनुहुन्छ। चितवनको सभालाई, चितवनको प्रथम महाधिवेशनलाई सम्पन्न गर्नुपर्छ भव्यताका साथ भन्ने उहाँ पनि लागिराख्नु भएको छ। यतिखेर हाम्रो सम्पर्कमा केशव अधिकारी हुनुहुन्छ। केशवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ केशव अधिकारीजी। नमस्कार, गुड मर्निङ, यहाँलाई नेपाली बसमा हार्दिक स्वागत छ। नमस्कार। होइन, अब राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यतिखेर आज चाहिँ चितवनमा सुरु हुँदैछ, होइन, तपाईँ जापानबाट आउनुभयो, यतिखेर के चितवन जाँदै हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
1: हजुर, म अहिले अन द वेमा छु। हिजो भर्खर म उता जापानबाट चाहिँ हिजो रातिको फ्लाइटमा आइपुगेँ र अहिले उठेर जाँदैछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित उदय, ऐतिहासिक जनमत, होइन, छोटो अवधिमै सत्ता, यतिखेर सङ्कटका श्रृङ्खला, 4 वर्षे यात्रा उतार चढाउमा बितिरहेको छ। तपाईँ सुरुवातमा हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दाखेरि, रवि लामिछाने, डिपी अरियाल, केशव अधिकारी, आज आएर कस्तो लाग्दैछ?
1: आज आएर त अब मैले भनेर वर्णन गरेर साथ दिने छैन। हामी 4 वर्षको अवधिमा होइन देशकै नम्बर 1 पार्टी बन्न सक्यौँ र अहिलेसम्म हाम्रो देश र जनताले चाहिँ गरेको विश्वासमा चाहिँ हामीले घात नगरिकन चाहिँ हामीले राम्रो काम भनेको काम भन्ने होइन, देशमा सुशासन र गाँस बाँस कपास हाम्रो चाहिएको यो 3 थरी हो। यो 3 टा चिज चाहिँ अब बिस्तारै अब हामीले चाहिँ काम गरेर देखाउनु पर्छ।
0: होइन, अब काम गर्ने होइन, धेरै आकाङ्क्षाहरू छन् नेपालीहरूका, होइन, नेपाल अब यो के अरे अल्प विकसितबाट विकसनोन्मुख राष्ट्रतर्फ अगाडि बढ्दैछ, धेरै भरोसा गरिहाल्छ क्या जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तपाईँहरू गन्तव्यमा पुग्न सक्नुहुन्छ, के अवधारणाबाट यो स्थापना भयो, स्थापनाका कालखण्डहरू कस्ता थिए, अलिकति स्मरण गर्नुहोस् न।
1: अब यो पार्टी किन र कसरी आएको भन्दाखेरि त हामीले मैले भनिरहनु पर्दैन, तपाईँको हिजोको काल तपाईँको 30-35 वर्ष अब भन्दा नराम्रो लाग्छ, पुरानो पार्टी भनौँ भन्नै पर्छ मैले। अब जस्तै एमाले, काङ्ग्रेस, माओवादीहरू होइन, उहाँहरूले चाहिँ 30 वर्ष जति चाहिँ यो देश चलाएर हेरिसकेको र जनताहरूले देखिसकेको र उहाँहरू एकदम आकर्षित एकदम हुनै भएर नै यसपालि एमाले, काङ्ग्रेस, माओवादी जो जे जाँड भने उहाँहरूले चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा चाहिँ भोट हालेर यसरी चाहिँ विश्वास दिएर चाहिँ 4 वर्षमै यत्रो मत यत्रो खलङ्ग मारेको छ। अब यो मारेको सट्टामा पहिलामा अब हामी चाहिँ पहिला जुन पार्लियामेन्टमा सांसद हलमा गएर यो त्यो भनेर चाहिँ एक अर्कामा आक्षेप लाउने होइन त्यस्तो मात्रै भइरहेको थियो र अहिले हामीले हेर्नुहोस् 2-3 महिनामै टोटल्ली फरक भइसकेको छ। जस्तै तपाईँको हिजो लाइसेन्स भागमा जानुहोस्, अहिले पासपोर्ट बनाउने ठाउँमा जानुहोस् होइन, तपाईँको हिजो चाहिँ अब हामीले बिस्तारै काम गर्न चाहिँ अब सुरु भइसकेको छ। पालिकाहरूमा जानुहोस्, बाहिर जस्तै काठमाडौँ बाहिर या भ्याली बाहिर होस् या भ्याली भित्रै होस्, पहिलाको र अहिलेमा गभर्मेन्ट जुनै ठाउँमा नि काम गर्ने फार्ममा सरकारी काम गर्ने फार्ममा चाहिँ केही न केही पहिलाको भन्दा फरक आइसकेको छ। त्यो भएको कारणले चाहिँ अब हामीले चाहिँ दुःख भएर काम गर्न सक्छौँ भन्ने चाहिँ लागेको छ।
0: होइन, अब जनताको तीव्र महत्त्वकांक्षा पनि छ, होइन, प्रशासन सुधार हुनुपर्छ, त्यसको ब्युरोक्रेट चाहिँ सुधार हुनुपर्छ, अब यो सिस्टममा चाहिँ चल्नुपर्छ भन्ने खालको विषय त यतिखेर आइरहेको छ। तर सिस्टमका नाममा कहीँ कतै सरकार चाहिँ गलत बाटो प्रयोग त गर्दै छैन, अधिनायक बाटोतर्फ जाँदै त छैन, बालिन सरकार भन्ने पनि त चिन्ता पनि छ नि त, होइन यतिखेर?
1: होइन, त्यो हुन सक्दैन र गर्दैन। किन कसरी भन्दाखेरि, जस्तै म एउटा गाउँमा धादिङमा जन्मेर काठमाडौँ आएँ, केही गर्छु भनेर सिलसिलामा, अनि त्यसकै चाहिँ सिलसिलामा चाहिँ म यहाँ काठमाडौँबाट चाहिँ म बाहिर विदेशीलाई पऱ्यो, र विदेशीलाई पऱ्यो भनेको त्यो एउटा केही न केही आफ्नो स्वार्थ त हुन्छ, तर त्यस्तो भन्दा नि म जस्तो मैले आफैले आफैले त्यो चाहिँ घमण्ड गरेको जस्तो हुन्छ। निस्वार्थ भावना लिएर आफू सफा छ भने सबलाई सफा देखिन्छ। त्यो भएको कारणले म जस्तो मान्छे, हामी चाहिँ यहाँ चाहिँ अहिले लाखौँजना भइसक्यो राष्ट्रिय सूचना पारीमा, जस्तो म मान्छेले चाहिँ पहिलाकोमा र अहिलेमा के फरक छ भने, म तपाईँलाई कसरी चाहिँ भन्न चाहन्छु भने, पहिलाको चाहिँ जुनै पार्टीमा नि तपाईँको चाहिँ त्यहाँ आएर चाहिँ जस्तो अब अहिले म चितवन जाँदैछु, मैले त मेरो प्राइभेट खर्चमा जान सपोज
0: अहिले तपाईँ जापानबाट आउनुभयो नि त, होइन, ऐतिहासिक सम्मेलनलाई सफल पार्नुपर्छ महाधिवेशनलाई भनेर जापानबाट आउनु भएको छ, त्यत्रो मेहनत पनि गर्नु भएको छ, तर पदको आसक्ति तपाईँमा छैन, म चाहिँ नेतै बन्नुपर्छ, सांसदै बन्नुपर्छ, मलाई सम्भव त लाग्छ स्थापना कालहरू निकै होइन समस्याग्रस्तहरू समस्याग्रस्त थिए होला, होइन, अहिले त पार्टी त निकै अगाडि बढिसकेको एउटा स्थिति छ, तैपनि केशव अधिकारी जस्ता मान्छेहरू त छैनन् नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै मान्छेहरू, होइन
1: होइन छ, तपाईँको यस्तो कस्तो नि हामी नदेखिएको मात्र हो, तपाईँको अब अहिले नि भन्नुहोस् अहिले हामी चितवन जाँदैछौँ, त्यहाँ चाहिँ केन्द्रीय सदस्यदेखि लिएर अब त्यहाँ धेरै होइन तपाईँको पोस्टहरूमा यताउति हुन्छ, पहिलाकोमा चाहिँ तपाईँको चाहिँ लबिङ हुन्थ्यो भने अहिले हाम्रो पार्टीमा चाहिँ त्यस्तो लबिङ फलानो पार्टी फलानो यो त्यो भनेर चाहिँ हुँदैन। त्यो भएको कारणले चाहिँ जस्तै मैले नि अब म जापानबाट त्यत्रो टाइम दिएको छु, इन्भेस्ट त भइहाल्छ, सपोज मेरो प्लेन खर्च हुन्छ, जस्तै यहाँ ट्रान्सपोर्टेसनहरूदेखि लिएर विभिन्न खर्च हुन्छ, अनि यो खर्चको सट्टा यो चाहिँ हामीले चाहिँ पहिलाको राजनीति र अहिलेको राजनीतिमा गर्ने मान्छेमा के फरक छ भन्दाखेरि, जस्तो मैले आफैलाई उदाहरण दिन चाहन्छु कि मैले तपाईँको जस्तै पहिला फर्स्टमा आउँदा नि अस्तिको तिन महिना पहिला आउँदा नि तिन चार महिना पहिला आउँदा नि म एक महिना जापान बसेँ के नेपाल बसेँ सरी नेपाल बसेर धनगढी सुदूरपश्चिम हुँदै चितवन हेटवडा हुँदै धादिङ हुँदै म काठमाडौँ आएको थिएँ, होइन, त्यहाँ त मैले एक एक महिना त मेरो टाइम ऊ गरेको थिएँ, त्यो गर्दाखेरि त्यसको सिलसिलामा मेरो ट्रान्सपोर्टेसन खाना खर्च यता उतिर खर्च हुन्छ, तर त्यो खर्च भएको चाहिँ कस्तो भने मैले भित्री दिन खुसले गरेर मैले अलिकति केही इन्कम थियो र मैले गरेँ त, मैले भोलि के पाउँछु भनेर गरेको होइन, देश र जनतालाई आफू जन्मेको ठाउँमा मातृभूमि भन्छ होइन, मदरल्यान्ड मदर ल्याङ्ग्वेज मदर भनेर त होइन, यो जस्तो इम्पोर्टेन्स यो जस्तो माया कहाँ हुन्छ र होइन खोजेर पाउने हो र, त्यो भएको कारणले चाहिँ मैले चाहिँ त्यसरी इन्भेस्ट गरेपछि अब यो यो
0: आज अब यो तपाईँहरू चार वर्षीय यात्रामा होइन जुन किसिमको असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई चाहिँ संस्थागत गर्ने एउटा चुनौतीतर्फ हुनुहुन्छ, होइन, हिजो केशव अधिकारीजी, रवि लामिछानेजी, डिपी अरियालजी लगायतकाहरू यो पार्टीलाई स्थापना गर्दाखेरि चाहिँ कस्तो अवस्था थियो, त्यतिखेर चाहिँ कुन कन्सेप्ट कुन अवधारणाबाट, होइन, अनसिन धेरै मान्छेहरू हुन्छन्, तपाईँले पार्टीलाई धेरै ठुलो योगदान दिनुभएको छ, होइन, बाहिर तपाईँ देखिन चाहनुहुन्न, तर त्यो बेलाको अवस्था कस्तो थियो र यति चाँडै चाहिँ तपाईँहरूले यति धेरै असाधारण जनमत पाउनुका पछाडिका कारणहरू चाहिँ के जस्तो लाग्छ?

0: भन्दाखेरि चाहिँ अब पहिलाको चाहिँ धेरै तपाईँको उथल पुथल होइन तपाईँको चाहिँ हेर्नु तपाईँको चाहिँ जुनै ठाउँमा नि एउटा सानो नर्मल कुरा गर्यो भने पावर र पहुँच नभइकन काहीँ केही कामै गर्न नपाउने इभन हस्पिटलमा एउटा बिरामी लिएर जानु पर्छ नि फलानुलाई फोन गर्दैन अनि फलानु मेरो मान्छे छ फलानु भन्नुपर्ने त्यस्तो अवस्था आएको भएर यो चाहिँ अब अति नै भयो अब अरूको त कुरै नगरौँ होइन अरू सेक्टरहरूको त्यस्तो भएको भएर चाहिँ अब यसलाई हामीले तिर्न पर्छ सर्वसाधारणले नि सर्वसाधारण र धनात्म र पावर भन्दा नि भनौँ न हामी सबै एक एक एक समानको हुनुपर्छ जस्तै तपाईँको म नामै लिएर भन्छु तपाईँको प्रचण्ड केपी ओली आएर काङ्ग्रेसको शेरबहादुर देउवा उहाँहरू आमाको कोखबाट जन्मेको होइन भन्ने चाहिँ उहाँहरूलाई त्यस्तो फिल भएको आकाशबाट झरेको भन्ने किनभने हिजो गाउँमा जन्मेको मान्छेले त एउटा हुन्छ नि मान्छेमा होइन त्यो चाहिँ म यस्तो उस्तो भन्ने
1: सर्वहारा गइसकेपछि बिग्रिए होइन राजनीति दलहरू
0: बिग्रियो र त्यो उनी अर्कै बनाइदियो तपाईँको विधिको शासनहरू कस्तो राम्रो थियो मनमोहन अधिकारीको उहाँहरूको नाम लिएर नाम बिचेर यिनीहरूले पार्टी नै ध्वस्त बनाइदिएको अनि त्यो भएको कारणले चाहिँ अब अहिले नि एमाले काङ्ग्रेस माओवादीमा कस्तो राम्रा राम्रा नेताहरू छन् हेर्नुहोस् त त्यो भएको कारणले अब अस्ति त हामीले त कति कन्ट्रोल गरेर कस्तो हजुर कस्तो गरेर चाहिँ हामी अगाडि बढ्दा बढ्दै तपाईँको यो पछिल्लो समयमा कति नै भएर जेन्जी आयो जेन्जीको भाइ बहिनीहरू कस्तोले कतिजनाले ज्ञान गुमाउनु भयो अझ उहाँहरू अझ नि उहाँहरूलाई नै अमृत खडेर हाम्रो मिस्टेकै छैन भनेर त्यो हाम्रो राष्ट्रिय राष्ट्रपतिले लखटेको होइन त्यो लखटेको जनताले हो उहाँहरूको घर चलाइरहेको छ होइन त पार्टी ऊ नै ऊ गरिदिइसक्यो अझ पनि उहाँहरूले चेतेको छैन अनि त्यस्तो अवस्था आएको भएर चाहिँ यो हाम्रो चाहिँ अहिले त राष्ट्रपति घन्टीलाई चाहिँ जेन्जी नै भन्दा नि राम्रो जेन्जी त नभनौँ होइन त्यसरी यङ जेनेरेसनले बनाएको पार्टी भएको कारणले चाहिँ यसमा चाहिँ घुसपेटदेखि लिएर यो अर्को दायाँ बायाँ होइन अहिलेको जनताले बुझिसकेको छ अहिलेको यङ जेनेरेसनमा हेर्नु त सबैको हात हातमा इभन गाउँतिर गाउँ पहाड तराई हिमालमा गाउँ होइन सबैको हातमा मोबाइल छ कहाँ के हो भने छर्लङ्ग हुन्छ त्यो भएको कारणले चाहिँ अब देश र जनताले अब जनता अब त्यति पहिलाको जस्तो लाटो हुनुहुन्न अब अहिले हेर्नु त कतिजना कस्तो कस्तो गाडी चढेर कस्तो कस्तो ठाउँमा बस्थे अनि तिनीहरू मोबाइल अफ गरेर कोही त विदेशमा हुनुहुन्छ कोही त यही देशमा नि फलानु भन्दाखेरि अहिले पनि फलानु पार्टीको या छोरा या छोरी या भान्जा भान्जी रगतको नाताहरू को कुन ठाउँमा त्यो दुलामा छिरेर बसिरहेको छ र अझ उनीहरू अम्रो ठोर्याएर बसिरहनु भएको छ त्यो भएको कारण हामीले त्यतापट्टि नजाउँ अब हामीले सुत्रिनुपर्छ र एकअर्कामा चाहिँ हामी मिलेर जानुपर्छ भनेर चाहिँ उयो गरेको छ जस्तै अहिले हाम्रो महाधिवेशन यो पहिलोपल्ट हो अब हाम्रो विचारमा अहिले चाहिँ अब हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उहाँ पनि आउनुहुन्छ
1: होइन केपी शर्मा ओली गगन थापा होइन हर्क साम्पाङदेखि लिएर प्रचण्डहरूलाई चाहिँ निमन्त्रणा गएको छ उहाँ आउनुहुन्छ महाधिवेशनमा सम्बोधन गर्नुहुन्छ
0: निमन्त्रणा गएको छ र उहाँहरू आउनुहुन्छ किनभने एउटा पार्टीको जिम्मेवारी र पार्टीको भएको भएको भएको भएको उहाँहरूको जिम्मा नै हो र त्यहाँ जिम्मा होस् या नहोस् त्यो अर्कै उसमा जाला तर भयो नि
1: तर उहाँहरू आउनु हुँदैन
0: एउटा लिडरसिप र
1: होइन अर्को अर्को व्यक्तिहरूलाई चाहिँ त्यहाँ खटाइसकिएको छ भन्ने विषय आएको छ उहाँहरू चाहिँ महाधिवेशनमा नआउने विषय पनि त आइरहेछ नि त के सब्जी होइन
0: उहाँहरूले हाम्रो जातमा विश्वास छ होइन तपाईँ राजनीतिमा एक अर्कामा कोही बेलामा तितो मिठो हुन्छ त्यो पहिलेदेखि भइआएको कारण भइआएको छ होइन तपाईँ त्यो भएको कारणले चाहिँ जस्तै हिजो हाम्रो काङ्ग्रेस एमाले माओवादीमा प्रचण्ड केपी ओली लगायत होइन तब शेरबहादुर उहाँहरू पनि कोही बेला एकअर्कामा चाहिँ ऊ गर्दाखेरि पार्टी हो डिस्कस यताउति हुने त्यो नर्मल थियो तपाईँको चाहिँ महाधिवेशनमा चाहिँ एमालेको होस् काङ्ग्रेसको होस् माओवादीमा होस् उहाँहरू त बोलाएपछि
1: हिजो निकै मित्रता थियो होइन राष्ट्रिय स्वतन्त्र पार्टी प्रति चाहिँ नेकपा एमालेको पनि मित्रता थियो नेपाली कङ्ग्रेसको पनि मित्रता थियो तर तपाईँहरूको ऐतिहासिक जनमतसँगै उहाँहरूसँगको मित्रता बिस्तारै बिस्तारै टुट्या छ नि त लर चाहिँ थुनिदिने होइन जेलभित्रै हालिदिने प्रमाणहरू नजुटाएर चाहिँ भित्रै होइन लगिदिने यसले त उहाँहरूको मनमा त अलिकति समस्या भएको छ नि त होइन यतिखेर
0: होइन त्यसरी

0: हुनुहुन्छ भनेर त्यसरी हाम्रो राष्ट्रपतिको नि रवि लामी चाहिँ उहाँ भने तपाईँको चाहिँ दुई चार महिना होइन कहाँ कहाँ परिरहनु भएको थियो, अब उहाँले पनि केही सोचेर चाहिँ प्रतिशोध लियो भने त भोलि त हामी त पहिलाको जस्तै भइहाल्यो नि। उहाँ हाम्रो पार्टी सभापति रविजीले त्यस्तो चाहिँ गर्नुहुन्न र गरे पनि छैन र गर्नु पनि हुन्न, अब अस्ति पनि यसरी हामीले बोलाएकै हो र अब अहिले पनि हामीले चाहिँ त्यस्तो चाहिँ इस राखेर काम गऱ्यो भने त भोलि देश र जनताको लागि हामीले यो यो पार्टी खोलेको होइन र भोलि तपाईँको पर्सनली त्यसो गऱ्यो भने त त्यो त पक्कै पनि राम्रो हुँदैन र यसले राम्रो ऊ लक्ष्य नै देखाउँदैन र त्यो भएको कारणले चाहिँ हामीसँगमा कति धैर्यता छ भन्ने त जनताले छर्लङ्गै देखिरहेको ऊ छ नि होइन र
1: अब सरकार बन्यो होइन, सरकारमा चाहिँ अहिले बालेन्द्र शाहजी प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले सत्ता चलाइरहनु भएको छ, पिएम एचएम आइएम स्टाटस त अब यहाँले नि हेर्नु भएको होला होइन, देश बनाउने टोली भनेर आइरहेको पनि छ होइन, त्यसको निकै आलोचना पनि भयो। तर अहिले चाहिँ सरकारले जुन ढङ्गले अगाडि बढ्न खोजिरहेछ, जुन तरिकाले चाहिँ देश निर्माणको पक्षमा चाहिँ अगाडि जान खोजिरहेछ, कतै सरकार गलत बाटोमा छ कि छैन होइन? किनभने पार्टीले सरकार चलाउने हो, पार्टीले चाहिँ गरेको गाइडेन्स अनुसार चाहिँ सरकार अगाडि बढ्नुपर्ने हो, मनमौजी चलिरहेको त छैन कतै, तपाईँले त्यस्तो लागेको छैन केशवजी?
0: होइन तपाईँहरूले यसरी सोध्नुपर्छ, हामीले चाहिँ सरकारले गलत काम गर्दैन भन्न मिल्दैन, कोही बेला गर्दा भन्दाखेरि मिस्टेक हुन्छ, म्यान मेड मिस्टेक होइन। तपाईँको चाहिँ हामीले चाहिँ कसरी सोध्नुपर्छ भने जस्तै सपोज दसवटा काम गर्दाखेरि एउटा या दुईवटा मिस्टेक भए तापनि आठवटा त त्यसले राम्रो काम गरेको छ नि होइन, तपाईँ आठवटाले जित्ने हो नि, भएको कारणले दसवटामा एउटा दुईवटा काम गर्ने मिस्टेक भने जुनै पार्टी आयो भने हुन हुन्छ, हन्ड्रेडमा 100% मिस्टेक गर्दिनँ भनेर जानेर गर्ने हो होइन, मिस्टेक जाँदा जाँदा कसैले गर्दैन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ प्रतिपक्ष होस् विपक्ष होस् या प्रतिपक्ष होस् त्योमा चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ अर्को सोचाइ नराखिकन हो नि, त्यस्तो मिस्टेक हो भने त अहिले नि तपाईँको सदनमा त होइन झगडा राख्छ नि, यो भने यस्तो यो भने यस्तो भनेर, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ त्यो
1: होइन। अब मन्त्रीहरूको चाला ढाला यहाँले हेर्नु भएको छ होइन, जम्मै सुनपति मन्त्रीहरू क्या, सुनै सुन छ, अकुत सम्पत्तिहरू छन् होइन, यो के भन्छ जग्गाहरू त्यस्तै तरिकाले चाहिँ जोडिएको छ। अहिले त जनताले के भन्छन् भने नि, यो त हाम्रो सरकार होइन, यो त मध्यमवर्गीय सरकार हो, हुने खानेको सरकार हो, ठुलाबडाको सरकार हो भन्ने पनि त आलोचना छ नि त होइन।
0: पहिलाको ओरमा हामी चाहिँ पहिलाको चाहिँ राजनीति गरेर कमाएको पैसा र अहिले हामीले चाहिँ जस्तै इभन मेरो भनौँ मैले चाहिँ पहिल्यैदेखि चाहिँ हामीले दुःख गरेर कमाएकोमा र त्यो पोलिटिक्स गरेर कमाएकोमा चाहिँ फरक हुन्छ, त्यति हो। त्यो भएको कारणले चाहिँ तपाईँ आफै विचार गर्नु न, अहिले तपाईँले मलाई क्वेसन सोध्नु भइसक्यो, तपाईँहरू धनीको पार्टी भने हो, हामी धनीको पार्टी कसरी भन्न मिल्छ भने हामी पसिना चुहाएर हामी एउटा चाहिँ इभन काठमाडौँ होस् या तराई पहाड जहाँ भयो नि हामी चाहिँ एकअर्का हामी चाहिँ म्यानेज गरेर त्यो ठाउँमा आएको। हाम्रो पार्टीमा अहिले तपाईँ हेर्नु त 20 अलमोस्ट सबैजना चाहिँ अन्डर 50 नै हुनुहुन्छ होइन, तपाईँहरू उहाँहरू कोही चाहिँ डक्टर हुनुहुन्छ, कोही पाइलट हुनुहुन्छ, कोही चाहिँ इन्जिनियर हुनुहुन्छ, कोही होइन व्यवसाय गरेर आएको उहाँहरू हुनुहुन्छ। त्यो सब त्यो भएको कारणले चाहिँ पहिलाको पार्टीमा हेर्नु त उहाँहरू बिजी के अरे अन्डर 10 चाहिँ चाहिँ उसबाट चाहिँ राजनीति गरेर 10 क्लासबाटै राजनीति गरेर आएको मान्छे, उहाँहरू कामहरू कहीँ देखाउनु भएको छ? उहाँहरू कुनै व्यापार व्यवसाय कहीँ केही त्यस्तो नभएको मान्छेहरू नै तपाईँ यहाँ काठमाडौँमा या कुनै ठाउँमा विदेशहरूमा धरि बिल्डिङहरू ठड्याएर बसिरहेको त्यस्तो अवस्था थियो र त्यो चिर्नको लागि हामी आएको।
1: तपाईँ खुसी हुनुहुन्छ होइन, आज पार्टीको अवस्था देखेर, पार्टीको यो प्रगति देखेर होइन, संस्थापकको हिसाबले चाहिँ आज मनमा के खेल्दैछ जाँदा जाँदै?
0: होइन त्यो त वर्णन गरेर सीमा नै छैन, अब हिजोको र आजकोमा हेर्नुहोस्, आज जुनै ठाउँमा जानुहोस् तपाईँ कुनै बिना पावर बिना होइन, अब हाम्रो मन्त्रीहरू नै अहिले हेर्नु त कति तपाईँको स्मार्ट हुनुहुन्छ, उहाँहरू आफै जाने
1: मन्त्रीले त काम गरेन भने खुट्टै पनि भाँच्दिने भन्नुभएको छ नि त होइन,
0: त्यो कोही बेला होइन त्यो आक्रोशमा आउँदाखेरि त्यो बोलीमा अलिक त्यस्तो अब फेरि त्यहाँ माथि नै अझ यङ हुनु भयो होइन अलिकको, अब त्यस्तो त कोही बेला त्यो हुन्छ, त्यस्तो भन्न चाहिँ अब त्यो पोस्टमा बसेर भन्न चाहिँ नहुने हो होइन, कोही बेला सिक्लिन्छ त्यस्तोबाट।
1: हस्, यहाँको प्रथम ऐतिहासिक महाधिवेशन सफल होस् होइन।
0: हजुर हजुर।
1: यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु केशव अधिकारीजी। हस् उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एकजना नेता केशव अधिकारी, किनभने उहाँले पार्टी स्थापना कालमा केशव अधिकारी डिपी अर्याल र रवि लामिछाने बीच जापानबाट केशव अधिकारी र डिपी अर्याल र त्यसपछि नेपालको पत्रकारितामा लाग्नुभएका रवि लामिछानेजी जुन ढङ्गले उहाँहरूको मिलन भयो, उहाँहरू चाहिँ एक ठाउँमा उभिनुभयो र त्यस पछाडि एउटा पार्टीको घोषणा गर्ने जुन किसिमको निर्णय भयो उहाँहरूले ऐतिहासिक रूपमा चाहिँ एउटा पार्टी निर्माण गर्नुभएको छ र चार वर्षको यो राजसभाको उदयमा उहाँहरूले जुन किसिमको भूमिका निर्वाह गर्दै हुनुहुन्छ र पार्टीलाई जुन ढङ्गले अगाडि बढाउनु भएको छ यसका बारेमा चाहिँ हामी आज बहस र चर्चा गर्दै थियौँ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: बिजी AI टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट AI पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस LG लाइफ्स गुड
1: विषादी विसुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने कीराहरूमा प्रतिकूल असर गर्दछ
2: हाम्रो खानाको करिब दुई-तिहाई हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउं व्यावसायिक कीट विकास केन्द्र हरियर भवन

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ, नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू, मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
5: यो हो नेपाली रेडियो नेटवर्क।
6: खरो विषयमा दरो बहस, नेपाली बहस।
7: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
8: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
9: डिशोम फाइबरनेट।
10: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। भेषराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। भेषराज सर, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदैछ, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीले त आफ्नो उदयको 4 वर्षमा त व्यापक असाधारण जनमत बटुल्यो नि त यो देशमा, होइन पार्टीले?
11: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले विशेष चाहिँ प्रथम महाधिवेशन हुन गइरहेछ चितवनमा। यो एउटा सबै नेपालीको चासोको विषय छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई डेमोक्रेट पार्टीको रूपमा स्थापित गरिरहेको छ। उसले आफ्ना चाहिँ विधि र प्रक्रियाहरू, कार्यदिशाहरू कसरी तय गर्छ भन्ने कुरा आम नागरिकहरूले पनि हेरेका छन्। मलाई लाग्छ यो एउटा लोकतन्त्रवादीहरूले एउटा चासोको रूपमा हेरिरहेको विषय हो।
10: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको जनमत पायो, जुन किसिमको जनताहरूको आशा छ, त्यो सही बाटोमा छ, सही ट्र्याकमा छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले?
11: होइन, हो, राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी करिब करिब 2/3 नजिक एउटा जनमत पाएको छ, त्यो जनमत देशको दिशा बदल्न

0: आज निर्विकल्प फेरि सभापतिमा आउँदै हुनुहुन्छ होइन, रवि लामिछानेजीको पार्टीमा क्रेज अनि नागरिकहरूमा क्रेज जनतामा क्रेज र उहाँको परिपक्वतालाई चाहिँ कसरी हेर्नुभएको छ?
1: होइन, रविजी हिजो अलिकति जल्दी राजीमा हुनुहुन्थ्यो, रविजी जसरी 21 सिट भएको चाहिँ के अरे रविजी सत्तामा जान हतार हतार गर्नुभएको थियो, अहिले दुई तिहाईको चाहिँ सभापति बन्दै गर्दाखेरि रविजीले एउटा पालेजीलाई निशर्त एउटा सत्ता सञ्चालनको लागि जुन अगाडि सार्नुभएको छ, मलाई लाग्छ यसले स्थिरताको लागि नेपालको समग्र राजनीतिक पद्धतिमा एउटा स्थिरताको जग बसाल्नेछ भनेर चाहिँ नागरिकहरूले हेरिरहेका छन्।
0: तर अब रवि लामिछानेमाथि जुन किसिमको भरोसा छ नि राष्ट्रिय स्वतन्त्र पार्टीमा होइन, उहाँले चाहिँ जनतालाई डेलिभरी दिने कुरामा, पार्टीलाई मजबुत बनाउने कुरामा, जनताको पार्टी बन्ने कुरामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी त्यो दिशामा त्यो ढङ्गले अगाडि बढिरहेको छ अहिले स्थापनाको 4 वर्ष।
1: होइन होइन, उहाँहरूको बोली र केही कुराहरू मिलिरहेको छैन कि, उहाँहरूले एउटा जुन कुरा बोल्नुहुन्छ उहाँको कार्यकर्ताहरूले त्यो कुरा चाहिँ अभ्यास गरेको देखिँदैन, उहाँहरूका कार्यकर्ताहरूमा अझै पनि परिष्कृत राजनीतिक संस्कारको निर्माण भएको देखिँदैन, यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे नीति कार्यक्रम लोकतान्त्रिक मूल्य मान्यता अनुरूप छ भनेर हो भनेर भन्नुभएको छ, तर पनि केन्द्रीय नेतृत्वकै कहिलेकाहीँ विवाद भनाइहरू कन्ट्रोभर्सीमा चाहिँ विवादमा आइरहेका छन्, अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने कुराहरूमा उहाँहरू काहीँ न काहीँ रफू गर्दै हुनुहुन्छ, मिलाउँदै हुनुहुन्छ। हेरौँ, अब त्यो एउटा युथहरूको जमात भएको कारणले हो नि, हामीले त एउटा शङ्काको लाभ के दिइरहेछौँ भन्दाखेरि त्यो युथहरूको जमात भएको कारणले एउटा युवा जोस छ, तर युवा जोसले मात्र पनि देश विकास हुँदैन, होस पुर्याउनु पर्छ, किनभने राज्यका विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गर्न थाल्यौँ भने हामी निरङ्कुश त यहीँबाट जन्मिने हो, संसारका धेरै देशहरूको चाहिँ उदाहरण हामी दिन सक्छौँ, ती देशका चाहिँ के अरे लिडरहरू लोकतन्त्रको नाममा चुनावका नाममा सर्व एउटा लोकप्रियताको शिखरमा चढेका थिए र निरङ्कुशतालाई चाहिँ के अरे स्वीकार गर्दै निरङ्कट निरङ्कुश शासक भएर जन्मिएका थिए, हामी पालेर सार रवि लामिछानेमा त्यो निरङ्कुशता नआओस् भन्ने भन्न चाहेका छौँ, त्यो देख्न चाहेका छौँ, किनभने नेपाली नागरिकताले नागरिकहरूले लामो समयदेखिको एउटा अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा केही आशा के भरोसा जाहेर गरेका छन्, त्यो पनि दुई तिहाईको मतका साथ जाहेर गरेका छन्, मलाई लाग्छ ती नेतृत्वहरूमा एउटा परिपक्वता आउनुपर्छ, अरूलाई गाली गरेर अरूको सत्ता सराप गरेर 35 वर्षमा केही पनि भएन भनेर होइन, 35 वर्षमा धेरै कुरा भयो, तर हामीले जुन नागरिकले अपेक्षा गरेका थिए ती कुराहरू भएन, रोजगारी दिन सकेनौँ, किसानहरूको आत्मसम्मानलाई जागृत गर्न सकेनौँ, हामी विदेशमा गएका नागरिकहरूको स्वाभिमान कायम गर्दै राष्ट्रिय निर्माणमा देशमा भित्र्याउन सकेका छैनौँ, यी कुराको हिजोमा कमजोरी भएको थियो, लुकाउनु पर्ने केही पनि छैन, तर हिजो पनि यस्तो भएको थियो, प्रश्न गर्नेहरूलाई चाहिँ के अरे धम्काउने तिनीहरूका फाइलहरू खोल्ने जुन दिशामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वहरू सरकारका चाहिँ सदस्यहरू अगाडि बढिरहनु भएको छ, यसले चाहिँ राम्रो सङ्केत गरेको छैन, यसले राम्रो सङ्केत गरेको छैन, तर यद्यपि नागरिकहरूमा अझै पनि ठुलो भरोसा छ राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सही दिशा लिनेछ, स्थिर सरकार दिनेछ, रोजगार सिर्जना गर्ने दिशामा राज्यका नीतिहरू निर्माण गर्ने दिशामा अगाडि बढ्नेछ भन्ने नागरिकहरूले अपेक्षा गरेका छन्, तर आजसम्म करिब करिब मलाई लाग्छ 100 दिनको चाहिँ के अरे अब नजिक नजिक राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हुँदै गर्दाखेरि उनले धेरै कुराहरू सुधार्नु पर्नेछ।
0: होइन, अब डक्टर साहब, अब जनताको निकै ठुलो आशा पनि छ होइन, भरोसा पनि छ, अब पार्टी फेल हुने कुरा, पार्टी कमजोर बन्ने कुरा भन्दा पनि अब चाहिँ देश निर्माणमा चाहिँ कुनै पनि कम्प्रोमाइज हुनु हुँदैन भन्ने ढङ्गले अगाडि हेर्ने हो भने चाहिँ जुन किसिमको दुईटै नजिकको मत पाएको छ, यो मतको सही सदुपयोग हुने कुरामा के आशंका हो त्यसो भए बालिन शाहको गतिविधिका कारणले, प्रधानमन्त्रीको गतिविधिका कारणले?
1: हो, लोकतन्त्र भनेको पद्धति हो, लोकतन्त्र भनेको सवालहरू हो, लोकतन्त्र भनेको बहुमत मात्र होइन, लोकतन्त्र भनेको विपक्षीहरूको आवाजलाई सम्बोधन पनि हो, लोकतन्त्र भनेको राजनीतिक संस्कार हो, हो यस्ता राजनीतिक संस्कार र विपक्षीहरूको आवाजलाई पनि सुन्ने जहाँ चाहिँ के अरे सुन्ने क्षमता राखिन्छ त्यसपछि उन्नत राजनीतिक संस्कारको विकास हुन्छ, मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीमा आजसम्मको मूल्याङ्कन गर्दाखेरि दुई तिहाईको सरकारको मूल्याङ्कन गर्दाखेरि हो कामहरू केही चाहिँ के अरे कामहरू सकारात्मक रूपमा अगाडि बढेका छन्, भ्रष्टाचारका चाहिँ फाइलहरू खोल्दैछन्, यसमा चाहिँ नराम्रो मान्नुपर्ने केही पनि छैन, जनताले यही आशा गरेका थिए, तर त्यो विधि र प्रक्रिया अनुसार हुनुपर्छ, विपक्षीलाई सवाल गर्दैमा तिमीहरूलाई ठेगान लाउँछु तिमीहरूको फाइल खोल्छु भन्ने कुरा होइन, राष्ट्रिय स्वाधीनताका मुद्दाहरूमा सहमति निर्माण गर्न सक्नुपर्छ, संविधान संशोधनको सवालहरू छ, अब विपक्षीहरूलाई पेलेर संविधान संशोधन हुन सक्छ, संविधान संशोधन भनेको दुई तिहाईको चाहिँ के अरे बहुमतले गर्ने कुरा हो होइन नि, यो त सर्वस्वीकार्य हुनुपर्छ, धेरैको बलिदानले चाहिँ के अरे यो संविधान निर्माण भएको छ, धेरैको आशा र भरोसा छ यो संविधानमा, हो हामीलाई के छ भन्दाखेरि संविधानको सफल कार्यान्वयन सफल चाहिँ अवतरण गर्नुपर्ने निर्णय जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको छ, मलाई लाग्छ रविजी हिजोभन्दा परिपक्व भएर आउनुभएको छ, सम्मान गर्नको हामी चाहन्छौँ, एउटा युवा नेतृत्व अगाडि आइरहनु भएको छ, तर प्रशिक्षण दिनु पर्यो, राजनीति संस्कार स्थापित गर्नु पर्यो, पार्टीका नीति र कार्यक्रमहरू पनि जुन चाहिँ लोकतान्त्रिक मूल्य मान्यता भनिएको छ व्यवहार पनि त्यही अनुरूप अगाडि बढ्नु पर्यो। होइन भने मलाई लाग्छ सस्तो लोक रिजाइले गन्तव्यमा पुग्न सकिँदैन, देश दुर्घटनामा पर्न सक्छ भन्ने कुरा हामीले सचेत गराउन खोजेको हो। आशंका त जहिले पनि आशंकासहित आलोचना गर्न पाउनुपर्छ, विपक्षीहरूको धर्म हो, विपक्षीहरूले आलोचना गरेन उहाँहरूले चाहिँ के अरे त्यो आलोचनाबाट सिक्ने अवसर पाउनुहुन्छ, त्यस कारण उहाँहरूले त्यो आलोचनालाई सम्मान गर्नुपर्नेमा आलोचना गर्नेहरूमाथि तिमीहरूलाई ख्याल लगाउँछु भन्ने जुन अभिव्यक्तिहरू आएका छन् यो गम्भीर चाहिँ के अरे अपराध हो, यो राजनीति संस्कार मूल्य मान्यता संसदीय प्रणाली विपरीत कुरा हो। यसले त्यो महाधिवेशनमा यस्ता एजेन्डाहरू पनि चाहिँ कि राष्ट्रिय स्वतन्त्र पार्टीले लिनेछ र सम्बोधन गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे। आजले श्रोता नेपाली बहसको समय सकिएको छ, खिम बम बिदा चाहन्छु, नमस्कार।

0: मूली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9464603385

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: दमोलिया FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079

0: एजेन्सी अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिदालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: दमौली FM 94.2, समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460404.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9560443234।
9: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153332।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँटियो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066673344।
10: फुलको आँखामा फुलै संसार
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805414437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: आफै विवरण खैमै आपिन, खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी, सुमी बैंक आफै बनी आरी।
4: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40-304।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0635637115 र 98 41 12 07 40।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: अनि तयो कागज केमे छिवा?
5: अँ झिल्काई, कोही पर्सनल नम्बर ब्लक लैवधि?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
5: अनि बैङ्गरी?
4: बैङ्गरी?
5: अँ
4: चर्चै तली लगपर्दी
5: चमलल पर्दि न, आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयाई भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तन ठगी तब दक्या जोगिना
6: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373444।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9811751760।
8: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
12: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
10: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
12: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना

0: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखाइकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
0: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
0: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: आज यो दारीलाई पुरै खड्याक खुल धान मिल्यो अनि भोलि टोकेटले कसो मन नगरौले या
1: मन परायो तलाई
0: पाङ्ग्रेलाई के थाहा त हेरिरा
2: ओइ परन्दास जाऊ।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9464-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्दे निल पर्दिमो न्यो तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
9: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: व्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
8: 9560-43-234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9914-5852 र 9065-15-332।

0: 欢迎收看
1: The Mouli FM 94.2 समुदाय को आवाज।
2: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
5: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
4: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
6: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
7: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
7: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
7: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
8: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 98413 38290 98171

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि। वरिष्ठ नेता बालेन्द्र शाह चितवनमा, सभापति लामिछाने र नेता शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम। गगन थापा, राजेन्द्र लिङदेन लगायतका विपक्षी नेताहरू पनि सहभागी हुँदै। एमाले सुदूरपश्चिमका अधिकांश नेता कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा। सुकेधारामा राप्रपा असन्तुष्ट पक्षको भेला। महाधिवेशन बाहेकका निर्णय अस्वीकार गर्ने तयारी। एसई नतिजामा त्रुटि भएको नेविसनको दावी, छानबिनको माग। बाजुरामा बस दुर्घटना हुँदा 21 जना घाइते। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई। हास्य कलाकार खेम शर्मा चतुरेको निधन। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल इजरायल प्रस्थान। अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदै। पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुने। लेबनानमा इजरायली आक्रमण, 32 मृत्यु। वार्तामा असर पर्न सक्ने आशंका। र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको शानदार जित। लगातार दोस्रो हारपछि ट्युनिसिया समचरणबाटै बाहिरियो। कुराकाओ र इक्वेडर बीचको खेलमा गोलरहित बराबरी।

0: नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि शुरु हुँदैछ महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता वारिन्द्र साथ चितवन पुग्नु भएको छ उहाँ केही बेर अघि मात्र भरतपुर विमानस्थलमा ओर्लिनु भएको हो राष्ट्रपाका वरिष्ठ नेता समेत रहनुभएका शाह र सभापति रवि लामिछानेले दिउँसो 2 बजे पार्टीको पहिलो महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरेको छ 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन् पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 33 देशका प्रवास सम्पर्क विभागबाट 170 जना विधान अनुसार पार्टी सभापतिबाट 138 जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिएको छ कोशी प्रदेशबाट 364 मधेशबाट 630 बागमतीबाट 794 लुम्बिनीबाट 621 गण्डकीबाट 454 कर्णालीबाट 343 र सुदूरपश्चिमबाट 505 प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् त्यस्तै विभिन्न दलका नेताहरू पनि राष्ट्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको राष्ट्रपाले जनाएको छ तर राष्ट्रपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन् एमालेबाट केन्द्रीय सदस्य प्रदीप गेवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् त्यस्तै जनमतका अध्यक्ष डाक्टर सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन् यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने भएका छन् पहिलो महाधिवेशन आज उद्घाटन हुँदैछ असार 8 र 9 गते बन्द सत्र र निर्वाचन हुनेछ नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औल्याएका छन् प्रदेश कमिटिले धनगढ़ीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् पार्टी केन्द्रका उपाध्यक्षहरू रामबहादुर थापा विष्णु पौडेल पृथ्वी सुब्बा गुरूङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब 13 घण्टा चलेको थियो सुझाव संकलन कार्यक्रम अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्थक राख्न आग्रह गर्नुभएको थियो सो क्रममा ओलीले अन्यन्त्र जस्तै विभिन्न खालका मानसिकता बोकेर पुगेका नेताहरूलाई धेरै महत्व दिन जरूरी नभएको भन्दै आफ्नो कुरा ढुक्का राख्न भन्नुभएको थियो तर ओलीको उक्त निर्देशन अनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको जनाइएको छ कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पालेपालो धारणा राखेका थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्थात राप्रपाका असन्तुष्ट पक्षको भेला आज शुरू हुने भएको छ केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेबिस गार्डेनमा शुरू हुन लागेको हो बैठक महामन्त्री कुन्ती साईले सञ्चालन गर्ने कार्यक्रम छ कमल थापाको तर्फबाट भर्खरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ भेलामा करिब 100 जना केन्द्रीय सदस्यको उपस्थिति हुने अनुमान गरिएको छ महाधिवेशन नजिकै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी शुरू गर्न भेला आयोजना गरिएको बताइएको छ असार 5 र 6 गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरम समेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेक सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाइयो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। 12 विश्व योग दिवसको अवसरमा दशरथ रंगशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमन राज अर्याल, सचिवहरू, कर्मचारी तथा योग गुरूहरूको उपस्थिति रहेको थियो। हरेक वर्ष जुन 21 विश्व योग दिवस मनाइन्छ। योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले वर्षेनी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समयमा अमेरिकामा रहँदै आउनुभएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको, दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। बाजुरामा बस दुर्घटना भएको छ। बुढी गंगा नगरपालिका 10 को रिठा बजार नजिकै आज बिहान पवन दूत यातायातको सुपप्र 02001-1355 नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बसमा सवार 24 जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनामा 24 जना घाइते भएको बताउनु भएको छ। उनीहरूमध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा 35 जना सवार रहेको जनाइएको छ। बस ब्रेक फेल भएर 81 दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। नेपाल विद्यार्थी संघले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा व्यवस्थापन पुनर्योग र उत्तर पुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दावी गर्दै छानबिन र सुधारको माग गरेको छ। नेवी संघ अध्यक्ष करूणा कटुवालले आज जारी गरेको विज्ञप्तीमा एसई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्ट गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्याङ्कन प्रभावित भएको दावी गरिएको छ। विज्ञप्तीमा लेखिए अनुसार हालसम्म पुनर्योगको नतिजा सार्वजनिक भएका मध्ये 5.63% अर्थात 1,569 भन्दा बढ़ी विद्यार्थीको ग्रेडमा उल्लेख्य परिवर्तन भएको छ। केही विद्यार्थीले उत्तर पुस्तिकामा 70 अङ्क प्राप्त गरे पनि कम्प्युटरमा त्रुटिवश 7 अङ्क मात्रै प्रविष्ट भएको तथा शुरूमा अनुत्तीर्ण भनिएका विद्यार्थीले पुनर्योगपछि 2.0 जीपीए प्राप्त गरेको उल्लेख गर्दै नेवी संघले यसलाई प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टमा भएको गम्भीर कमजोरीको संकेत भनेको छ। इजरायलको तेल अभिवमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको 10 संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्तर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेका छन्। इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा शनिबार राति कोडानबाट कार्यक्रमका लागि उहाँहरू प्रस्थान गर्नुभएको हो। सफल साझेदारी विनिङ पार्टनरशिप शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका 150 भन्दा धेरै शहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, शहरी योजनाकार तथा विज्ञहरूको सहभागिता हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: इजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विजरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार नै वाशिङटनबाट प्रस्थान गरिसकेका छन् भने इरानी अधिकारीहरू भने स्विजरल्याण्ड पुगिसकेका छन् यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको शुरूआती चरणमा सहभागी हुने भएका छन् पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो यसअघि अप्रेलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरान बीचको वार्ताको एक चरण सम्पन्न भएको थियो त्यस्तै लेबनानमा युद्ध विराम लागू भए तापनि इजरायली सेनाको तर्फबाट भएका घातक हवाई तथा ड्रोन आक्रमणहरूमा कम्तीमा 32 जनाको मृत्यु भएको छ यस हिंसात्मक गतिविधिको कारण अमेरिका र इरान बीच स्थायी शान्ति स्थापनाका लागि स्विजरल्याण्डमा हुन लागेको महत्वपूर्ण वार्ता नै संकटमा पर्न सक्ने संकेत देखिएको छ लेबनानको नागरिक रक्षा निकायका अनुसार शनिबार नाबातीय जिल्लामा भएको आक्रमणमा 16 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन् त्यस्तै टायर जिल्लाको बरिस गाउँमा एउटै परिवारका 4 सदस्य आमा बाबु र 2 छोराछोरीको मृत्यु भएको छ पश्चिमी बेकाको सहमोरमा एक घरमा भएको आक्रमणमा 4 जनाले ज्यान गुमाएका छन् भने सिरोन जिल्लाको कनारितमा भएको आक्रमणमा 7 जनाको मृत्यु र 13 जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ अब खेल खबर फिफा विश्वकपको हजारौं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि 4-0 शानदार जित हात पारेको छ समूह एफमा पहिलो जितपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ दुई खेलबाट जापानको नेदरल्याण्ड्स समान 4 अङ्क भएको छ भने मेक्सिको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाए उएदाले 2 तथा ताइची कमाडा र जुनिया इटोले 1-1 गोल गरेका छन् जापानले पहिलो खेलमा नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ट्युनिसिया पहिलो खेलमा स्विडेनसँग 5-1 पराजित भएको थियो जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो यसअघि सन् 2022 घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई 2-0 पराजित गरेको थियो त्यस्तै फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाउ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए कुराकाउ जर्मनीसँग 7-1 पराजित भएको थियो भने इक्वेटर आइभरी कोस्टसँग 1-1 पराजित भएको थियो आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अङ्क जोडेका छन् जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि वरिष्ठ नेता बालेन्द्र शाह चितवनमा सभापति लामिछाने र नेता शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम गगन थापा राजेन्द्र लिङ्गदेन लगायतका विपक्षी नेताहरू पनि सहभागी हुँदै एमाले सुदूरपश्चिमका अधिकांश नेता कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा सुके धारामा राप्रभा असन्तुष्ट पक्षको बेला महाधिवेशन बाहेकका निर्णय अस्वीकार गर्ने तयारी यसै नतिजामा त्रुटि भएको नेविसनको दावी छानबिनको माग बाजुरामा बस दुर्घटना हुँदा 21 जना घाइते ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई हाँस्य कलाकार खेम शर्मा चतुरेको निधन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता टङ्गोल इजरायल प्रस्थान अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदै पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुने लेबनानमा इजरायली आक्रमण 32 को मृत्यु वार्तामा असर पर्न सक्ने आशंका र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको शानदार जित लगातार दोस्रो हारपछि ट्युनिसिया समूह चरणबाटै बाहिरियो कुराकाउ र इक्वेडर बीचको खेलमा गोलरहित बराबरी हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 9827848448, 9846554495 र 9846011818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 9828280 9815104549।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637015 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 0

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858000700,
1: 9460404.

0: मूली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
7: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
8: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजन

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
5: सूचना सूचना सूचना,
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: पानी भरो पाए नि यी भित्रै पा कोही नपाएर भिखारीको अनुहार पाए जोगरदेखि लग गरिए नि त अब
1: पठाइदिनु
0: त्यसको बादै भूकम्प आयो क्या
2: द्वितीय मञ्च त

0: के जसले अङ्ग्रेजी जानेर छ भनेपछि चाहिँ मेरो छोरीलाई रुख मुनि लगाएर पनि पाल्छ हो घाँस। तर यो भातीले मेरो छोरीलाई माया गर्छ भने के प्रमाण? उल्टी उल्टी आयो भने पनि त उल्टी काम गर्नु पर्यो नि यो भगवान् के देखाइदियो तिमीले। मेरो इज्जतलाई बागमा तिमी मिसाउ बाबु नगरे ल।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: लोटी
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
8: बिहे त आटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजुभाइको के को गफगाफ हुँदैछ?
8: के हुनु नि, बिहे त आटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504 59। मोबाइल नम्बर 9803880384, 9846 37 39 31।

0: वर्ल्डिङ को फेस्टिभिटी अफर अब पाउनुहोस् एक वर्षको 200 MBPS इन्टरनेसनल नेट टिभी साथमा डुअल ब्यान्ड राउटर नोकिया बिकन 1.1 मेस राउटर र नेट टिभी सेट टप बक्स मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्ल्डिङ
1: दमौली FM 94.2 समुदायको आवाज

0: 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।
0: दमौली FM 94.2 समुदायको

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुटुन्द्रा अनुहार पर्यो भाते, संसारमा तैँले कुनै केटी पाइनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार।
1: मेरो छोरीलाई रिङ्गट लाग्यो नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

त्यो कस्तो सान्ध्य हो? आखिर एउटा ज्वाइँ खोजेर जसरी दिनु पर्ने भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त नि।

0: छोरीले पाङरी पनि के भन्नु, छोरी ल्याएपछि त ज्वाइँ भइगयो नि। हस् त हस्, नमस्कार।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाऊ।
5: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
5: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
5: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
6: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
5: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
7: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
6: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
7: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: BFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर।
2: निजामती कर्मचारी अस्पतालमा 6 महिनादेखि सिटी स्क्यान सेवा बन्द, मेसिन बिग्रिँदा बिरामीहरू अन्यत्र जान बाध्य। सिराहामा मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु भएपछि चक्काजाम, पूर्व पश्चिम राजमार्ग अवरुद्ध। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्री क्षेत्रमा चिनिया अनुसन्धान जहाजको सर्वेक्षण, सर्वेक्षणपछि बढ्यो क्षेत्रीय तनाव। र विश्वकप फुटबलमा जापानको ट्युनिसिया विरूद्ध 4-0 शानदार जित, जापान अन्तिम 32 नजिक। विश्वकपका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने अमेरिकाको संकेत।

0: छ वर्ल्ड कप 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा सुरु सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कविन्द्र बुरुलाकोटीले सञ्चालन गरिरहनु भएको छ उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन शाह विभिन्न दलका प्रतिनिधि महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् पार्टी स्थापनाको छोटो तर उत्तर चढ़ाव पूर्ण यात्रा पार गर्दै राष्ट्रपा यति बेला दुई तिहाई बहुमत नजिकको शक्ति बनेर एकल सरकार सञ्चालन गरिरहेको छ महाधिवेशनमा देशभरका जिल्ला प्रदेश र विदेश स्थित सम्पर्क समितिबाट छनौट भएका 3,918 जना प्रतिनिधिहरू सहभागी भएका छन् महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू पनि चितवन पुग्नु भएको छ जसमा कंग्रेस सभापति गगन कुमार थापा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एमाले नेता प्रदीप कुमार गेवाली नेकपा नेता वर्षमान पुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव पुग्नु भएको छ राष्ट्रपाले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन प्रक्रियाका सम्पूर्ण तालिका सार्वजनिक गरेको हो जस अनुसार आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुने भएको छ दिउँसो 3 बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने आयोगले जनाएको छ भोलि सोमबार र दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ भने सोही दिन राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ मंगलबार मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ महाधिवेशनका लागि साथै प्रदेशबाट 4,211 जना प्रतिनिधिहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक गरिएको छ जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट 744 जना र सबैभन्दा कम कर्णालीबाट 343 जना प्रतिनिधि स्थानीयका छन् प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले आफ्ना सदस्यहरूका लागि नयाँ नियम बनाएको छ नयाँ नियम अनुसार समितिका सभापतिलाई नसोधी लगातार 5 वटा बैठकमा अनुपस्थित हुने सांसदलाई समितिबाट हटाइनेछ यसरी बैठकमा नआउने सांसदलाई हटाउनका लागि सभापतिले सभामुख समक्ष सिफारिश गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ विगतको चलनलाई नै निरन्तरता दिँदै समितिले यो नियम लागू गरेको हो अबदेखि सांसदहरूले बैठक कक्षमा छिर्दा बढानुक्रम अनुसार हाजिर हुनु गर्नुपर्नेछ भने बैठकमा आउन नसक्ने भएमा सभापतिलाई लिखित वा विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ यस्तै आकस्मिक अवस्था बाहेक समितिको बैठक बस्नुभन्दा कम्तीमा एक दिन अगावै छलफलका विषयहरू सांसदहरूलाई उपलब्ध गराउनुपर्ने नियम पनि समितिले तय गरेको छ किर्तिपुरमा रहेको सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कूलमा ठूलो आर्थिक अनियमितता भएको कुरा बाहिर आएको छ विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुख एवं इन्स्पेक्टर कल्पना गुरूङले दुरूपयोग गरेको उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको छ विगत 4 वर्षदेखि विद्यालयको 4.5 करोड़ रूपियाँ बैंक खातामा राख्नुको सट्टा व्यक्तिगत खातामा राखेर दुरूपयोग गरिएको उजुरीमा उल्लेख छ प्रारम्भिक छानबिनका क्रममा विद्यालयको रकम असम्बन्धित व्यक्ति संस्थाहरूको खातामा पुगेको पाइएको छ सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीका अनुसार अहिले कानून निर्देशनालयले यस विषयमा भित्री अनुसन्धान गरिरहेको छ यो प्रकरणमा विगत 6 वर्षदेखि सोही स्कूलको लेखामा कार्यरत इन्स्पेक्टर गुरूङसँगै कल्याण महाशाखामा कार्यरत डीएसपी महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको छ डीएसपी हमालले विद्यालयमा भएको हिनामिना थाहा पाएर पनि संगठनलाई जानकारी नदी गुपचुप राखेको आरोप लागेको छ नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री पीपीए सम्झौता गरेर पनि काम सुस्त गरेका वा प्रगति नलुकाएका जलविद्युत आयोजनामाथि निगरानी बढ़ाउने भएको छ। प्राधिकरणले निर्माणाधीन सबै जलविद्युत आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो कार्य प्रगति विवरण बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले आज सूचना जारी गर्दै तोकिएको समयभित्र प्रगति प्रतिवेदन पेश नगरे सम्झौता बमोजिम सिधै कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। सम्झौता अनुसार आयोजनाहरूको प्रगति प्रतिवेदन प्रत्येक चौमासिकमा बुझाउनुपर्ने व्यवस्था भए पनि प्रवर्तकहरूले अटेर गरेको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा विगत छ महिनादेखि सिटी स्क्यान सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएका कारण सेवा बन्द भएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन नचल्दा उपचारका लागि आउने बिरामीहरूले निकै शास्ति भोगिरहनु परेको छ। अस्पतालमा सिटी स्क्यान गर्न नसकेपछि बिरामीहरूलाई महँगो शुल्क तिरेर अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता छ। यस अस्पतालमा दैनिक 600 भन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्दछन्। लामो समयसम्म मेसिन मर्मत हुन नसक्दा सर्वसाधारण तथा निजामती कर्मचारीहरू मर्कामा परेका छन्। मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि सिराहाको धनगढ़ी बजारमा स्थानीय बासिन्दा र मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन्। दुई दिन अघि राति भएको सड़क दुर्घटनामा परि घाइते भएका धनगढ़ी माई नगरपालिका 10 किशन देव महतोको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सड़कमै सब सहितको एम्बुलेन्स राखेर चक्का जाम गरेका हुन्। सिटी रिक्सा चलाएर गुजारा गर्ने महतोले आफ्नो रिक्सा सड़क किनारमा रोकेर दही किन्न जान लाग्दा एउटा मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। आफन्त र स्थानीयवासीले फरार चालकलाई तत्काल पक्राउ गरी कारवाही गर्न र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै राजमार्गमा सवारी साधन चल्न दिएका छैनन्। सड़क अवरूद्ध हुँदा पूर्व पश्चिम राजमार्ग गुड्ने सयौं गाड़ी र यात्रुहरू बाटोमै रोकिएका छन्। सरकारले ल्याएको स्मार्ट हुलाक र सरकारी कुरियर सेवाको नीति प्रभावकारी बन्दै गएको छ। नयाँ सरकार गठन भए लगत्तै शासकीय सुधारको 100 बुँदे कार्यसूची अनुसार हुलाकलाई नयाँ जीवन दिँदै यो सेवा शुरू गरिएको हो। जस अन्तर्गत हालसम्म 4642 थान राहदानी र 1081 थान सवारी चालक अनुमति पत्र नागरिकको घरमै पुर्याइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभएको छ। यसका साथै त्रिभुवन विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूना एवं स्वास्थ्य सामग्री समेत हुलाक मार्फत नागरिकको घर दैलोमा पुर्याउने कार्य शुरू गरिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: 1000 मा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदैछ, जसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र फिल्ड मार्शल जनरल असिम मुनिरले मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्दैछन्। अर्कोतर्फ इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघसी पहिले नै स्विजरल्याण्ड पुगिसकेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका निम्ति 60 दिनभित्र अन्तिम सम्झौता नभए होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजहरूबाट अमेरिकाले टोल असुल गर्ने बताएका छन्। चीनको एउटा अनुसन्धान जहाजले ताइवानको पूर्वी समुद्री क्षेत्रमा समुद्री वातावरणीय सर्वेक्षण गरेको विदेशको अर्को खबर रहेको छ। जापान र फिलिपिन्स बीच हालै भएको समुद्री सीमा वार्तापछि यस क्षेत्रमा आफ्नो क्षेत्राधिकारको दावीलाई बलियो बनाउने बेजिङको यो पछिल्लो प्रयास रहेको छ। अब खेलकुद। फिफा विश्वकपको खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि 4-0 शानदार जित हात पारेको छ। समूह एफमा पहिलो जितपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलमा जापानको नेदरल्याण्ड समान 4 अङ्क भएको छ। मेक्सिको मोरेन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले 2 तथा दाइसी कामाडा र जुनिया इटोले 1-1 गोल गरे। जापानले पहिलो खेलमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग 5-1 पराजित भएको थियो। जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् 2002 घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई 2-0 पराजित गरेको थियो। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाउ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। यता इरानी टोलीले फिफामा गुनासो दर्ता गर्ने बताए पनि अमेरिकाले लस एन्जल्स र सियाटलमा हुने विश्वकप खेलका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने भएको छ। अमेरिकाले इरान टोलीको यात्रा व्यवस्थाको मूल्याङ्कन जारी राख्ने भए पनि अहिलेको लागि मूल योजना नै यथावत रहने प्रतियोगिताका लागि व्हाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रियो ग्युलियानीले बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। सभापति लामिछाने र वरिष्ठ नेता बालेनले संयुक्त रूपमा उद्घाटन गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक मंगलबार बिहानदेखि मतदान शुरू हुने। कानून समितिको बैठकमा 5 पटक अनुपस्थित भए कार्यवाही, बैठक अगावै एजेण्डा दिनुपर्ने। किर्तिपुरको एपीएफ स्कूलमा आर्थिक अनियमितताको आरोप, प्रधान कार्यालयबाट छानबिन शुरू। 7 दिनभित्र प्रगति विवरण बुझाउन निर्माणाधीन जलविद्युत आयोजनालाई निर्देशन। निजामती कर्मचारी अस्पतालमा 6 महिनादेखि सुटी स्क्यान सेवा बन्द, मेसिन बिग्रिँदा बिरामीहरू अन्यत्र जान बाध्य। सिराहामा मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु भएपछि चक्काजाम, पूर्व पश्चिम राजमार्ग अवरूद्ध। अमेरिका र इरानबीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्री क्षेत्रमा चिनिया अनुसन्धान जहाजको सर्वेक्षणपछि बढ़्यो क्षेत्रीय तनाव। र विश्वकप फुटबलमा जापानको ट्युनिसिया विरूद्ध 4-0 शानदार जित, जापान अन्तिम 32 नजिक। विश्वकपका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने अमेरिकाको संकेत। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि चितवनमा केही बेर अघि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्दैछौ। नेपाली रेडियो सुन्दै गर्नुहोला।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
3: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
3: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
1: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
3: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740
4: Entertaining the nation.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

मेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू। तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हुन् बुझिस्।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह, हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9805700700,
4: 9460404.

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: कागज के मेछि वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तलि ललपर्दी
0: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास २ मा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास २ पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066 73 344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816466683
10: 9560443234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
13: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9083880384 9646739

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66 56
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
5: हुन्छ हुन्छ दाई
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
2: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 00 00
7: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषा मुइ खातरि खै हाम्रो
8: खै खै बौ कोइ लोटी भर्दिलवा
9: आङि समिज्यो लोटी पर्दिउ छाम्तै गुदि
8: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै कोइ पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
10: सतर्कता न ठगदिर दे क्या बजैन
11: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
12: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
13: मखमली चोली माथि
14: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 98 4 13 38 290 98 171 51 760

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: औली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नंबर 9856063444 9856066656

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98 5 60 43 234।
5: सूचना सूचना सूचना,
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू

0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: मेरो त बहिनी को बिहे आँट्यो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतै तिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
4: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास 2 कालिका मार्ग दमौली तनाव
4: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9560 63 444 9560 60 656

0: पाए भरो पाए यी भित्रै पा कोही नपाएर भिखारीको अनुहार पनि जबरजीसित लभ गरी हिँडि त अब
1: पठाइदिनु
0: त्यसको बाद भूकम्प आयो क्या भित्र भन्छु त

के जसले अङ्ग्रेजी जानेर छ भनेपछि चाहिँ मेरो छोरीलाई रुख मुनि लगेर पनि पाल्छ हो घाँस। तर यो भातीले मेरो छोरीलाई माया गर्छ भन्ने के प्रमाण? उल्टी आयो भने पनि

0: 你闭嘴吧！所以呢，把俺的韭菜给我饿死了。你说我这些人老管你，你说，哎，说啥你听着？
1: 哪来的？
0: 这是我的武功败家。

0: केटोले अङ्ग्रेजी जानेर छ भनेपछि मेरो छोरीलाई त रुखमुनि लगाएर पनि पाएछ हो घाँस। तपाईँ भातीले मेरो छोरीलाई माया गर्छ भने के प्रमाण? उल्टी उल्टी आयो भने पनि त उल्टी काम गर्नु पऱ्यो नि यो भगवान् केटी हेरिदियो तिमीले। मेरो इज्जत नेपालमा किन नमिसाउ बाबु नगरे ल
1: तमोलिया FM 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
11: दाजु भाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646379031।

0: 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो? यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि। मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको

0: अनि यो आकाशमा तिम्रो बाबुको अनुहार कसरी आयो?
1: ए छुदुन्द्रा अनुहार पर्यो भाते, संसारमा तैले कुनै केटी पाइनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तलाई?
0: हजुरको छोरीलाई घुमाएर के त, हजुरको छोरीलाई अहिलेसम्म रिङ्गत लागेको छैन क्या?
1: मेरो छोरीलाई रिङ्गत लागे नलाओस्, तर त भातेलाई चाहिँ अब रिङ्गत लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
0: रिङ्गत लागेको छ भनेदेखि

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुदुन्द्र अनुहार पर्यो भाते, संसारमा तैँले कुनै केटी पाइनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन क्या?
1: मेरो छोरीलाई रिङ्गट लाग्यो नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

0: FM 94.2 समुदायको आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39
0: दमौली FM 94.2 समुदाय

नेपाल वन परिवार उद्योग व्यवसायी संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमा नगरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदाय

0: मंगोलिया FM 94.2 समुदाय को आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छौ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666383,
5: 98563434.
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083380384, 98446739131।
6: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
10: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412070740।
0: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ
2: हैन?
1: यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
8: 98 058 00 700,
1: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजार मा अत्यन्तै चालू अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-57-60।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्य

0: हजुर, चाड पर्व पनि नजिकै आइसक्यो। छोराछोरीले जुत्ता चप्पल चाहियो भनेर हैरान पारिसके। हजुरले त केही वास्तै छैन भने।
1: ओहो, तिमी पनि छोरीलाई जुत्ता चप्पल, मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पाते सुज पनि चाहिएको छ, र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन?
0: हो नि, तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला?
1: ल, तिमीलाई थाहा छैन, हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यू रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि। साथै त्यहाँ त गोल्ड स्टार, कोसेली, बिएफ रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि।
0: ए हो र, त्यसो भए त त्यहीँ गएर आवश्यक सामानहरू ल्याउनु पर्यो।
2: सस्तो होइन, ब्रान्डेड जुत्ता रोज्नुहोस्, मूल्य सँगै गुणस्तर खोज्नुहोस्।
1: सम्पर्क अधिकारी डी स्टोर्स, जुत्ता घर दमौली, प्रोप्राइटर आकाश अधिकारी। सम्पर्क नम्बर 0665164337
3: र 98466495500। सूचना। दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
4: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
3: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा एक महिना होल बढीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिन द्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू, दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
4: विशेषज्ञ चिकित्सकहरूको टोली,
3: आधुनिक उपकरण सहितको उपचार सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
4: एसी क्याबिन।
3: हाम्रो विश्वास, स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0665901066 र 97660505551।
5: के तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
6: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक, दमौली, तनहुँ। फोन नम्बर 98560565501।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
7: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
7: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
7: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्।
8: हजुर पनि त्यही जानुस् न, प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
7: सूचना सूचना सूचना।
8: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
7: हाम्रा सेवाहरू
8: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
7: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
8: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
7: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
9: के तपाईँ हाड चुर्नी सम्बन्धी समस्याले चिन्तित हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन र अन्यत्र जानु पनि पर्दैन।
10: दमौलीको व्यास दुईमा रहेको ऋषि स्वास्थ्य क्लिनिकमा जानुहोस्। हाड चुर्नी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराउनुहोस्।
11: डाक्टर विद्याभूषण ताम्रकार, हाड चुर्नी तथा नसा रोग विशेषज्ञ, प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ।
9: सम्पूर्ण नगर वासीहरूमा समयमै स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: हाम्रा सेवाहरू
9: हड्डी खिएको, नसा च्यापिएको, हात खुट्टा भाँचिएकोमा प्लास्टर वा अपरेशन, बाथ रोग, जोर्नी जाम भएको र हाड जोर्नी तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार तथा परामर्श गरिन्छ।
10: साथै पेट, मुटु, छाती, मृगौला, चिनी रोग, थाइराइड, प्रसूति तथा स्त्री रोग, नाक कान घाँटी र बाल रोग जस्ता सम्पूर्ण रोगहरूको विशेषज्ञहरूद्वारा सफल उपचार गरिन्छ।
9: छाला तथा यौन रोगका बिरामीहरूलाई बिहान 7 बजेदेखि 2 बजेसम्म ओपिडी सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: ऋषि स्वास्थ्य क्लिनिक,
8: व्यास दुई कालिका मार्ग दमौली, निर्माण व्यवसायीको भवनमा।
12: फोन 0-65-65-479, मोबाइल 98-560-66-414।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
13: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
13: यो त व्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
13: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, व्यास दुई कालिका मार्ग दमौली तनाव।
13: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98-560-63-444, 98-560-60-656।
14: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98-55-50-54, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: हार्दिक निमन्त्रणा। पराशर ऋषिको तपोभूमि महर्षि वेदव्यास ऋषिको जन्मभूमिलाई संसारभर परिचित गराउनुको साथै गुरुदोष पितृदोष सम्पूर्ण ग्रह दोष मुक्त गराई यो जीवनमा सुख शान्ति र समृद्धिका लागि यो जीवन पश्चात पूर्ण मुक्तिको लागि गुरु पूर्णिमादेखि श्रावण महिना भरि व्यास गुफा परिसरमा गरिने एक महिने 24 घन्टे अखण्ड हवन कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। आयोजक वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दमौली तनहुँ स्थान व्यास गुफा परिसर दमौली आउनुहोस् एक महिने अखण्ड हवन कार्यक्रममा सहभागी बनौ जीवन सुखमय बनाऊ।
1: ए बहिनी घर त चिटिक्कै बनाएछौ हैन यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई हाम्रै व्यास चार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर हामी कहाँ स्टिलको दराज कुर्सी टेबुल साथै काठको सोफा दराज पलाङ पर्दा कार्पेट विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग
0: व्यास चार मेन रोड दमौली तनहुँ
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन 9816161326 9843600655 9819113727 0655

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460268003। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
0: तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक, दमौली, तनहुँ। फोन नम्बर 98565065501।
0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियम को चैनल में फिट होने सेतो जिप्सन बोर्ड पाइदो रही
6: अनि त्यो कहाँ पाइन्छ त
7: ओम फर्नीचर में जानोस् न यो त गर्मी में सारे शीतल हुँदो रहेछ
0: साथ ही जय विश्वकर्मा ग्रिल स्टील एंड अल्मोनियम उद्योग मोबाइल 9846614438
8: प्रोपराइटर दीपक गैरे ओम फर्नीचर एंड फर्निशिंग उद्योग शोरूम
0: ब्यास 3 दुर्गा मंदिर लाइन मेन रोड दमौली
8: फर्नीचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नया पुल मोबाइल नंबर 9916664683
7: 9563434
9: उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाई
0: पराशर कलेज
9: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
0: पराशर कलेज
9: विद्यार्थीहरुको उज्जवल भविष्यको सारथी
0: पराशर कलेज यस पराशर कलेजमा विज्ञान व्यवस्थापन कानून शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 नयाँ भर्ना खुल्यो
9: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी प्राध्यापकहरू
9: होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने
0: व्यवस्थित चमेना गृह र यातायातको सुविधा
9: साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका लागि व्यवस्थित प्रयोगशाला
0: विपन्न चिहिन्दार दलित जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको व्यवस्था
9: विद्यार्थीहरू प्रति व्यक्तिगत निगरानी
0: पूर्ण रूपमा डिजिटलाइजेसन तर्फ उन्मुख
9: पराशर कलेज उत्कृष्टता तर्फको निरन्तर यात्रा
0: सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ सम्पर्क नम्बर 0665627228 9856607980 9856607917
10: माखमाली चोलीमाथि
11: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठूलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9841338290 9811751760
12: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ
13: टिकट शुल्क रु 50 मात्र समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म
14: हाम्रा विशेषताहरू
13: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा
14: अति विशिष्ट सघन उपचार कक्ष
13: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा
14: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा
13: भिडियो तथा इन्डोस्कोपी सेवा
14: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा
13: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा
14: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला
13: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा
14: 24 घण्टा इमर्जेन्सी सेवा
13: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 0556205012 0556205013